0: वित्तीय समन्वय र जनस्तरको सम्बन्ध प्रवर्धनमा केन्द्रित छ। समझदारी पत्रमा हस्ताक्षर भएपछि काठमाडौँ र बेजिङले यसलाई अगाडि बढाउन धेरै पटक पहल समेत गरेका छन्। तर दुवै पक्षको चासोका बावजुद सेमिनार, उच्च स्तरीय भेटघाट तथा भ्रमणमै महत्वाकांक्षी परियोजना सीमित रहेको छ। नौ वर्षमा नेपाल र चीनले बीआरआईको सैद्धान्तिक पक्ष, यस अन्तर्गत अघि बढाइने आयोजना र यसको कार्यान्वयन तथा लगानीको ढाँचाबारे छलफल र वार्ता गरिरहेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई ढाँचा अन्तर्गत निर्माण गरिएको एकतर्फी चीनले घोषणा गरेको छ। तर पोखरा विमानस्थललाई बीआरआईको फ्रेमवर्कभित्र राख्ने चीनको एकतर्फी निर्णयको नेपालले विरोध गरेको थियो। केही समयपछि यो विमानस्थल आयोजना अरबौं रूपियाँको भ्रष्टाचार प्रकरणमा जोडियो। हस्ताक्षरको नौ वर्ष बहसमै सीमित बीआरआई शीर्षकमा कान्तिपुर दैनिकले खबर छापेको छ।
1: राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा लाखौं सेवाग्राही प्रभावित भएका छन्। सर्भर डाउन हुँदा यही वैशाख 21 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने काम अवरूद्ध छ। विभागका निर्देशक सानुबाबु अधिकारीले सर्भरमा समस्या आएको स्वीकार गरेका छन्। राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन, सेवाग्राही प्रभावित शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको हो।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: खड्का र नेता कोइरालाले आफ्नो पक्षका नेताहरूसँग छलफल गरेका थिए। केही व्यक्तिको मनोनयनले मात्रै काङ्ग्रेसभित्रको संरचनागत विवाद समाधान नहुने निष्कर्ष उनीहरूले निकालेका छन्। मनोनयनमा परेका नेताहरूले भने यसलाई पार्टी एकताको दिशामा सकारात्मक कदम भनेका छन्।
1: उदयपुरको चौदण्डीगढी नगरपालिकाले संघीय सरकारले ल्याएकै दिन सोमबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074ले व्यवस्था गरेको अथवा तोकिएको समयभन्दा डेढ महिना अघि नै चौदण्डीगढीले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
0: निजी तथा सरकारी विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको समन्वय कर्णाली प्रदेश प्रहरी अस्पताल तथा यातायात व्यवस्था कार्यालयको प्राविधिक सहयोगमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका साथ स्थित खुल्ला मञ्चमा विद्यालयका सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो।
1: चितवनमा भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या 41,000 भन्दा बढ़ी रहेको छ। विघटित भूमि समस्या समाधान आयोग चितवनका अनुसार जिल्लाका सात पालिकामा 24,762 अव्यवस्थित बसोबासीको संख्या सहित 41,282 भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संख्या रहेको छ।
0: रेमिटेन्स आप्रभा वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाडी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिट्यान्स प्रभावित हुने अड्कलबाजी भइरहेका बेला वैशाखमा पनि चैतकै हाराहारीमा रेमिट्यान्स भित्रिने देखिएको हो। नेपालमा धेरै विदेशी मुद्रा ल्याउने केही रेमिट्यान्स कम्पनीहरूसँग गरेको कुराकानीमा वैशाखमा पनि कम्तीमा 2 खर्ब रूपियाँ भन्दा बढी रेमिट्यान्स आउने अनुमान गरिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिट्यान्सको तथ्याङ्क मात्र सार्वजनिक गरेको छ।
1: अब शेयर बजार शेयर अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका 2082 पारित नहुँदा करिब 36 कम्पनीका संस्थापक शेयर सूचीकृत हुन सकेका छैनन्। 2081 माघमा ओम मेगा श्री फार्मास्युटिकल्स लगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए, तर यी कम्पनीहरूको संस्थापक शेयर सूचीकृत हुन नसकेका हुन्।

0: हजारमा दिस होम वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: दिस होम खुसीको कनेक्सन।

0: नेपाल टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना *14*15 *7# डायल गरी वा नेपाल टेलिकम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। पश्चिम एसियामा तनाव बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदैछन्। चीन मार्फत दबाव सिर्जना गरेर इरानलाई आफ्ना शर्तहरू मान्न बाध्य बनाउन सकिने योजनाका साथ ट्रम्प बेजिङ ओर्लन लागेका हुन्। चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको आतिथ्यता गर्दा यिनै विषयमा बहस हुने आकलन गरिएको छ। शिखर सम्मेलनमा आपसी हित र द्विपक्षीय सम्बन्ध सुधारको मुद्दा ओझेलमा नपरोस् भन्नेमा पनि दुवै देशका अधिकारी सचेत देखिन्छन्। व्हाइट हाउसकी सहायक प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार बेजिङ पुग्नेछन्, बिहिबार शीसँग भेट्नेछन् र शुक्रबार अमेरिका फर्कनेछन्। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। त्यसबारे छलफलका लागि ट्रम्पसँगै एलन मक्स र टिम कुक सहित 16 ठूला कम्पनीका कार्यकारी सञ्चालकहरू बेजिङ हुनेछन्।
5: अब खेल र खेलाडीका खबर। गोल सन्झाको साहस पछ्याउँदै स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा मंगलबार नेपाललाई 2 रनले पराजित गरेको छ। स्कटल्याण्डले किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई हराएको पहिलो पटक हो।
4: अब विचार तथा दृष्टिकोण। इयान ब्रेमरले नागरिक दैनिकमा लेख्नुहुन्छ, सन्तुलनको सौन्दर्य शीर्षकमा उहाँले लेख्नु भएको छ, लोकतान्त्रिक शासनमा स्पष्ट रूपमा शक्ति पृथकीकरणको व्यवस्था हुन्छ। निर्वाचनबाट सरकारमा पुगेपछि पनि संविधान र कानूनको पालना गर्नैपर्छ। त्यहाँ पुगेर गरिने हरेक काम र कदमको मूल्याङ्कन हुन्छ। निजी जीवन बिताइरहेको व्यक्तिले मात्र सार्वजनिक मूल्याङ्कन र परीक्षाबाट गुज्रिनु पर्दैन।
5: प्रधानमन्त्री बालेनलाई सुकुम्बासीको पत्र शीर्षकमा राजेश विद्रोहीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। पुस्तौंदेखि बसोबास गरेको जमीन छ तर नागरिकता नहुँदा पूर्जा छैन। पुस्तौंदेखि बसोबास गरेको गाउँ, ब्लक, बहाल, बिटोरी जस्ता जग्गा सरकारी भनिए पनि व्यक्तिहरू पुस्तौंदेखि बसोबास गर्दै आएका छन्। पटक पटक नापी भयो तर लाल पूर्जा दिइएन। इतिहासदेखि नै मध्यम, कमजोर, निमुखा, दलित र सीमान्तकृत वर्ग दमन, शोषण र उत्पीड़नको शिकार हुँदै आएको छ। त्यसैले गहिरो छानबिनपछि उचित व्यवस्थापन, पुनर्स्थापना र लोकतान्त्रिक मानवीय प्रत्याभूति गराउन सक्नु नै आजको राज्यको प्रमुख दायित्व हो।
4: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 30 गते बुधबार, मे 13 तारिक सन् 2026 नेपाल सम्बत 1146 जेठ कृष्ण पक्षको एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याको आधारमा बजेट दिइने। 15 दिन बिदा कटौती। तीर्थयात्री चढेको बस दुर्घटनामा पर्दा अर्घाखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते।
1: चीनसँगको पारस्परिक कानुनी सहायता कानुनी सहायता 6.5 वर्ष पछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब। बैंकको ब्याज दर भन्दा महँगी धेरै।
0: सुदूरपश्चिम मधेश र कर्णाली एसई नतिजामा कमजोर। वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा। स्थानीय तहको निर्वाचन टर्दै।
1: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी। अमेरिका इजरायलले फेरि आक्रमण गरे। युरेनियम प्रशोधनलाई अघि बढाउने इरान को चेतावनी। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्युबासँग वार्ताको घोषणा।
0: र एनपिएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आइसिसी विश्वकप लिग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन। राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुलाई हराउँदै सङ्कटा सेमी फाइनलमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा अर्घाखाँचीमा भएको दुर्घटनाको प्रसंग।
1: अर्घाखाँचीको पारनी गाउँपालिकाको दुर्गा फाँट कुरेलीमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु भएको छ, 27 जना घाइते भएका छन्। सन्धि खड्क घुम्ती तानसेन सडक खण्ड अन्तर्गत पानिनी 8 कुरेले फाँट नजिक दुर्घटना हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको थियो भने जिल्ला प्रहरीकारले अर्घाखाँचीका प्रमुख डिएसपी दिपस बहादुर जिस्सीका अनुसार 1 जनाको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जनाइएको छ। घटनामा मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 बस्नी 78 वर्षीय राममाया बस्नेत, 78 वर्षीय कै बिन्दु कुँवर पर्वत जिल्लाको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरीकारलेका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभएको छ। त्यस्तै घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालमा रहेका घाइतेहरूलाई पनि थप उपचारका लागि भैरवा मेडिकल पठाइएको छ। घटना अधिकांश मोदी गाउँपालिका पर्वतका बासिन्दा रहेको प्रहरीको भनाइ छ। सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध1X504 बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
3: घुम्ती पाल्पा सडक खण्डमा सुपा देउरालीबाट पर्वत जिल्लातर्फ, यस अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपा देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन। त्यसमा चाहिँ ध1X504 बस अनियन्त्रित भइक सडकबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेका छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यहीँ हाम्रो जिल्लाको हाजिर, केहीलाई चाहिँ रिफर गरेर फर्दर फर्वर्ड गरिएको स्थिति छ।
0: सर्लाहीको चन्द्रनगर गाउँपालिकालाई दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको हिजो जारी गरिएको सूचना अनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागि छ। दाइजो नलिई आफ्ना छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका राजकुमार महतोले सिआइएनसँग बताउनु भयो।
4: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।
0: गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यसले दाइजो मुक्त समाज निर्माण गर्नको लागि केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तराईका जिल्लाहरूमा अझै पनि बाल विवाह र दाइजो प्रथा उन्मूलन हुन नसकेको भन्दै विभिन्न समयमा सचेतनामूलक अभियान सञ्चालन हुँदै आए पनि अझै अन्त्य हुन सकिसकेको छैन।
1: मुद्रास्फीति भन्दा निक्षेपको ब्याज दर सस्तो भएपछि बचतकर्ता सिधै मारमा परेका छन्। यसले गर्दा बचतकर्ताले समय अगावै मुद्दती निक्षेपबाट बचत र चालु खातामा रकम सार्ने क्रम बढेको छ। 2082 चैत मसान्तमा वाणिज्य ब्याङ्करको निक्षेपको भारतीय औसत ब्याज दर 3.40% पुगेको छ भने मुद्रास्फीति 4.47% रहेको छ। मुद्रास्फीति भन्दा कम ब्याज दरमा बैंकमा पैसा राख्नु भनेको निक्षेपकर्ताले घाटा बेहोर्नु हो। विज्ञहरूले निक्षेपको ब्याज दर बढाउने उपाय खोज्नु पर्नेमा जोड दिइरहेका छन्। तर बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याज दर बढ्नुको साटो झन घट्दै गइरहेको छ। पूर्व गभर्नर दिपेन्द्र कुमार छेत्रीले ब्याज दर कम हुँदा अहिले मुद्दती निक्षेपको हिस्सा पनि घट्दै गइरहेको बताउनु भयो। यस्तो अवस्थामा डिससेभिनको चरित्र देखा पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त समेत गर्नुभएको छ। लगानी गर्न सुरक्षित वातावरण नभएका कारण निजी क्षेत्रले हिम्मत नगर्दा सबैतिर समस्या सिर्जना भएको समेत बताउनु भयो। अहिले बचतकर्ता निरह भएको उहाँको टिप्पणी छ। छेत्री भन्नुहुन्छ, घरमा पैसा राख्यो भने चोरेर लान्छन् कि भन्ने डर हुन्छ, तर बैङ्कमा राखेपछि 2-4 पैसा उनीहरूको खाए खाउन् भन्ने हुन्छ। बिस्तारै शुल्क तिरेर राख्ने अवस्था आउन सक्ने उहाँले बताउनु भयो। घट्दो ब्याज दर बढाउनका लागि सरकारले साना व्यवसायीहरूको मनोबल बढाउनु पर्ने समेत उहाँले बताउनु भएको छ।
0: नेपाली काङ्ग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा आलोचना गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकको सुरुमै काङ्ग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाउनुभयो। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन, उहाँले भन्नुभयो। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसदबाट बाहिरिनु भएको थियो। थापाले यस विषयमा सरकारको जवाब समेत माग गर्नुभएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाउनुभयो। आङदेम्बेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरुरी रहेको पनि उल्लेख गर्नुभयो। अरू राजनैतिक दलका नेता र सांसदहरूले पनि त्यस विषयमा धारणा राखेका थिए।
1: सरकारले भू उपयोग ऐन संशोधन गरेसँगै वर्गीकरण गरिसकेका पालिकाले एकपटक भू उपयोग परिवर्तन गर्न पाउने भएका छन्। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत सरकारले भू उपयोग ऐन 2076 को दफा 4 को उपदफा 2 क थपसँगै भू उपयोग परिवर्तन गर्न पाउने भएको हो। ऐनको दफा 8 भू उपयोग परिवर्तन गर्न नहुने उल्लेख छ। दफा 8 उपदफा 1 एउटा प्रयोजनका लागि वर्गीकृत जग्गा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भू उपयोग परिवर्तन गर्न नपाइने पनि बताइएको छ। दफा 8 उपदफा 2 उपदफा 1 जेसुकै भएको लेखिएको भए पनि कुनै व्यक्तिले निजको हक भोकमा रहेको जग्गा निर्धारित प्रयोजनमा भन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भए त्यसको आधार र कारण खुलाई सम्बन्धित स्थानीय भू उपयोग परिषदमा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ। लगतै सरकारले ऐन संशोधन गरी उपदफा दुईमा दुई क थपिएको छ। थपिएको उपदफा दुईको कमा उपदफा दुई बमोजिम प्राप्त निवेदन मनासिफदेखि एकपटकका लागि स्थानीय भू उपयोग परिषदले भू उपयोग परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाडीहरूलाई समस्या।
5: सोचेको थिएँ त अब फर्स्ट नै हान्छु भनेर, अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बेला चाहिँ म वेट लिन्छु, टाइम पनि इम्प्रुभ गर्छु।
1: चीनसँगको पारस्परिक कानुनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब लगायतका खबर र कार्टुन बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाडी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। आर्थिक सूचाङ्कमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गत वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 र 11-12 को नतिजा कर्णाली मधेस र सुदूरपश्चिम राष्ट्रिय औसतभन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्रै उत्तीर्ण भए भने मधेसबाट 58% र कर्णालीमा 59% विद्यार्थीहरू कक्षा 11 भर्नाका लागि योग्य भएका छन्। लुम्बिनीमा पनि नतिजामा राष्ट्रिय औसतभन्दा पछाडि देखिएको छ। त्यस्तै चौरी चरणको राजस्व 750 ग्राम घिउ शीर्षकमा केदार शिवाकोटली दोलखाबाट खबर लेख्नु भएको छ। दोलखाको सीमावर्ती गाउँ लप्चीबाट चीनका खर्कहरूमा करिब 400 याक चौरी र 40-50 घोडा चरणका लागि लगिने गरिएको छ। त्यस्तै रेमिटान्स आप्रवाह वैशाखमा पनि उच्च, चैतकै हाराहारी भित्रिनी शीर्षकमा यज्ञे बन्जारेले खबर लेख्नु भएको छ भने रेमिटान्स आप्रवासन वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाडी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिनी रेमिटान्स प्रभावित हुने आकलनका बीचमा वैशाखमा पनि चैतकै हाराहारीमा रेमिटान्स भित्रिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रैको रेमिट्यान्सको तथ्याङ्क मात्रै सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार गत चैतमा मात्रै करिब 2.9 अर्ब रुपियाँ रेमिट्यान्स मुलुक भित्रिएको हो।
0: भित्री पन्नामा स्थानीय तह उपनिर्वाचन टर्दै शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छ। एक वर्षभन्दा बढी पदावधि बाँकी रहे मात्र उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। 31 वैशाखपछि रिक्त पदमा उपनिर्वाचन गर्न नमिल्ने भएको छ। मनोनयनले मत्थर भएन कांग्रेसको विवाद शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। परामर्श बिनै सभापतिले केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै पूर्ण बहादुर खड्का र शेखर कोइरालाको असन्तुष्टि छ। देउबा पक्षले कोशी प्रदेश स्तरीय भेला गरेको छ। बागमतीमा पनि भेलाको तयारी भइरहेको छ। देउबा पक्षीय नेता मीनबहादुर विश्वकर्माले व्यक्ति व्यक्तिलाई मनोनयन गर्नुभन्दा नेतृत्वसँग समन्वय गरेर समग्र पार्टी एकताको प्रयास गर्नु राम्रो हुन्छ भनेर टिप्पणी गर्नुभएको छ। प्रदीप अधिकारी विरुद्ध अख्तियार प्रमुखमाथि धम्कीको पनि मुद्दा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई सहित उच्च पदस्थ अधिकारीलाई धम्क्याएको प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा महाकाली सिंचाई आयोजनाको जग्गा अधिग्रहण आधा घट्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। राष्ट्रिय गौरवको महाकाली सिंचाई आयोजना निर्माणका लागि अधिग्रहण गर्ने भनिएको कुल जग्गामध्ये आधा आवश्यक नपर्ने भएको छ। आयोजनाको नयाँ संशोधित गुरु योजना अनुसार कुल 600 देखि 650 हेक्टर जमिन अधिग्रहण गरे पुग्ने भएको हो। स्मार्ट लाइसेन्स 12.5 लाख छापिए असारसम्ममा 17 लाख पुग्ने शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब भएको बारेमा अजबी पौडेलले लेख्नु भएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब भएको हो। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्तर समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलिमतको रूपमा पनि कतिपयले शंका गर्न थालेका छन्। नयाँ पत्रिका दैनिकमा सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरफेर बजेट वितरण गर्ने भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजना सुनाउनु भयो। शिक्षा र उच्च शिक्षा सहित 4 वटा ऐन जारी गर्ने तयारी छ। शिक्षकलाई राजनीतिबाट मुक्त गरिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै गरेको बारेमा नवराज मैनाली लेख्नुहुन्छ। हस्ताक्षर भएको 6.5 वर्षपछि चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयनतर्फ गएको हो। सरकारले आन्तरिक प्रक्रिया पूरा गरी बिहिबारदेखि सन्धि औपचारिक रूपमा लागू गर्ने तयारी गरेको छ। फौजदारी कारवाहीको कागजात तामेल गर्ने, व्यक्तिहरूको बयान तथा बकपत्र गराउने, प्रमाणको कागजात प्रमाण तथा अभिलेख उपलब्ध गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने, शनाखत गर्ने, निरीक्षण वा परीक्षण गर्नेदेखि अनुसन्धानका लागि व्यक्तिलाई हिरासतमा राख्नेसम्मका प्रावधान सन्धिमा समावेश गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा पर्यटनमा जोडियो महशिकार शीर्षकमा नवीन राज कुइकेलले लेख्नु भएको यो खबर छापिएको छ। लमजुङबाट लेखिएको खबर हो। कहाली लाग्दो भीर, माथि हेर्दा टोपी खस्ने छाङ्गा छुर ठाडो भीर अनि भीरका कापमा लहरैरहेका भीर मौरीका गोला। लमजुङको मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा गाउँको छिप्ली भीरको पहरा लगायत जिल्लाका विभिन्न स्थानमा भीर बौरीको गोलाबाट मह काट्न स्थानीय मह सिकारीको होडबाजी नै चल्ने गर्छ। कहाली लाग्दो भीरमा डोरीको सहारामा झुन्डिएर गरिने यस्तो मह सिकारको दृश्य देख्ने जो कोहीले साँच्चीकै चाखका साथ हेर्ने गरेका छन्। महशिकार गर्नुपूर्व भीरमौरी रहेको पहराको सिरानमा वन देवताको पूजा गर्ने परम्परा पनि छ। विश्वमा नै विरलै हुने यस प्रकारको मह सिकार लमजुङको भीर पहरामा देख्न सकिन्छ। विद्यालयमा 15 दिन विदा कटौती शीर्षकमा अर्को खबर छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा अर्थात् शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गर्नुपरेको बताएको छ। नागरिक दैनिकमा उल्झनमै भारत संघको सुपुर्दगी सन्धि शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छापिएको छ भने राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन भएको छ। सेवाग्राही प्रभावित भएको बारेमा टपेन्द्र कार्कीले लेख्नु भएको छ। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले आफ्नो भूमिमा इरानले कुनै सैन्य उद्देश्यका लागि विमान नराखेको बताएको छ। इरानी विमान पाकिस्तान एयरपोर्टमा रहेको समाचार बाहिरिएपछि पाकिस्तानले खण्डन गरेको हो। इरान र अमेरिकी विमान युद्ध विरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान पुगेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्नो देशमा फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नभएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिका समितिका प्रवक्ताले उक्त टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ। अमेरिकी इन्धन नाकाबन्दीले क्युबाले संकटको सामना गरिरहेको समेत उल्लेख गरिएको छ। क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वासिङटनको प्रभुत्व बढाउने अभियान अन्तर्गत राष्ट्रपति ट्रम्पले क्युबाली सरकारलाई अपदस्थ गर्न खोजेको पनि अट्कलबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ।
0: साझा खबरमा अब खेल खबर। पहिलो संस्करणको नेपाल प्रिमियर लिग 2081 एनपिएलमा अनियमितता भएको विषयमा नेपाल क्रिकेट संघ क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपलाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ। अनुसन्धानका क्रममा क्यानले असहयोग गरे कार्यवाही प्रक्रिया अघि बढाइने मन्त्रालयले भनेको छ। पहिलो संस्करणको एनपिएलमा अनियमितता भएको विषयमा क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न निर्देशन दिएको हो। असहयोग गरे कार्यवाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ। खेलकुद मन्त्रालयका उपसचिव जगदीश पोखरेलले मन्त्रीको निर्देशन अनुसार नै प्रक्रिया अगाडि बढेको बताउनुभयो। नेपाल आइसिसी क्रिकेट विश्वकप लिग 2 को सिरिजमा स्कटल्याण्डसँग डकोर्थ लेविस नियम अनुसार 2 रनले पराजित भएको छ। त्रिवी क्रिकेट मैदानमा हिजो पहिले ब्याटिङ गरी स्कटल्याण्डले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। प्रतिउत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित गरेको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकोर्थ लेविस अनुसार 39 ओभरमा 221 रनको नयाँ लक्ष्य नेपाललाई दिनुभएको थियो। नेपालले 221 रनको लक्ष्य पछ्याउँदा उपकप्तान दिपेन्द्र सिंह ऐरी र गुलसन झाले जितको भरपूर प्रयास पनि गर्नुभएको थियो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड विरुद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक 4 विकेट लिनुभएको थियो। संकटा क्लबले बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमी फाइनल स्थान पक्का गरेको छ। संकटाले हिजो कपिलवस्तु 11-1 को फराकिलो गोल अन्तरले जित निकाली अन्तिम 4 को स्थान पक्का गरेको हो। र फिफाले विश्वकप फुटबल प्रतियोगिताको अर्को संस्करण भव्य हुने जनाएको छ। सन् 2030 को विश्वकप 3 महादेशमा 6 वटा राष्ट्रले आयोजना गर्दैछन्। डिसेम्बर 11-2024 फिफाले 2030 को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गरेको थियो।
1: स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाडीहरूलाई समस्या रिपोर्ट लगायतका खेल क्षेत्रको विकासका लागि संरचना सुधारको आवश्यकता रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाडी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब खेल क्षेत्रमा सुधारको कुरा। पछिल्ला वर्षहरूमा देशका विभिन्न स्थानमा खेलकुद गतिविधिहरू बढिरहेका छन्। खेलसँग सरोकार राख्ने राष्ट्रिय अभियानले केही सुधार र सजिलो बनाए पनि स्थानीय वा क्षेत्रीय स्तरमा संरचना र प्रणाली नबन्दा खेलाडीलाई समस्या छ, तर पनि उनीहरूले सफलता पाइरहेका छन्।
11: बर्दियाको गोलाकी अप्सरा बम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
5: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर, अब त्यो अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो हुनाहुन्छ म वेट लिन्छु, टाइम पनि इम्प्रुभ गर्छु।
11: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण।
12: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो, सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
13: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
12: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या 20-19 भएन।
13: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्तु भएन।
12: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
13: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि यो फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गएँ।
12: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
13: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिन नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
12: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
13: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ, भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
12: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
13: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
12: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
13: त्यसर्सँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाए। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
12: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
13: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सुन्छ बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
12: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जडैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
14: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550 5934।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती, नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षाको तयारी, कक्षा सञ्चालन गरिने शिक्षा मन्त्री पोखरेलको भनाई, यसै परीक्षामा नवलपुर र चितवनका विद्यालयको उत्कृष्ट नतिजा। सङ्गठित तस्करी र राजस्व चुहाड नियन्त्रणमा सरकार कठोर भन्ने अर्थमन्त्री वागलेको उद्घोष, नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम अत्यन्त न्यून रहेको स्वास्थ्य मन्त्रालयको भनाई। र विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीहरूको दृष्टि परीक्षण, गैंडाकोट 8 भान्सा सुधार तथा स्वास्थ्य सम्बन्धी तालिम सुरु, आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित।
1: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
2: हाई, म आज गयाको ड्रेस सपिङको।
1: किन, के पाइन्छ र त्यहाँ?
2: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
3: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456545090 र 98550530।
5: तेलको जर्किन बोक्दै कता हो दिदी?
6: सञ्जीवनी तेल मिल।
5: किन नि सञ्जीवनी तेल मिल नै?
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
5: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
4: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
7: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
4: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।
8: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
9: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
10: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीला चोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
11: ल ल, दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर शनाखत गर्नुपर्छ नि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: आज मिति 2083 साल वैशाख 30 गते बुधबार, तदनुसार इस्मी सम्मत मे 13 तारिख 2026 ज्येष्ठ कृष्ण एकादशी तिथि रहेको छ। विजय खबरमा अब खबर विस्तारमा। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्र हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गरेको हो। मन्त्रालयको निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मङ्गलबार 77 वटै शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई पत्रचार गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। मन्त्री परिषदको गत चैत 22 गतेको बैठकले सरकारी विदा एक सातामा दुई दिन दिने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका सन्दर्भमा केन्द्रले मङ्गलबार विदा कटौती सहित 6 मुद्दा समेटिएको परिपत्र गरेको छ। जसअनुसार विद्यालयमा प्रत्येक दिन प्रार्थना समय 15 मिनट मात्रै कार्यान्वयन गर्ने, खाजा समय 30 मिनट मात्रै छुट्याउने, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्ने रहेको छ। त्यस्तै पहिलो र दोस्रो त्रैमासमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठन पाठन भएकै दिन वा पठन पाठनलाई असर नपर्ने गरी व्यवस्थापन गर्ने तथा अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमको 12 दिनलाई छुट्याउन पनि केन्द्रले निर्देशन दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परिषद एसएमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको मङ्गलबारको बैठकमा मन्त्री पोखरेलले सरकारको एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा एसई 2082 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। एसई परीक्षामा यस वर्ष कुल 512,421 विद्यार्थी सहभागी भएका थिए, जसमध्ये नियमिततर्फ 441,566 तथा ग्रेड वृद्धितर्फ 70,855 परीक्षा फारम भरेका थिए। सहभागीमध्ये 257,613 छात्रा, 254,801 छात्र तथा अन्य 7 रहेका छन्। यसैबीच नवलपुर, चितवन लगायतका विभिन्न विद्यालयहरूले एसईमा उत्कृष्ट नतिजा हासिल गरेका छन्। नवलपुरको गैँडाकोट 2 स्थित गैँडाकोट इङ्ग्लिस स्कुलले यस वर्षको माध्यमिक शिक्षा परिषद परीक्षा एसई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट परीक्षा दिएका 60 विद्यार्थीमध्ये 25 3.61 4 GPA प्राप्त गरेका छन्। त्यस्तै विद्यालयको छात्रा तेजस्वी पन्तले 4 GPA ल्याउनु भएको छ। त्यसै गरी 23 विद्यार्थीले 3.21 3.60, 11 विद्यार्थीले 2.80 3.20 GPA ल्याएका छन्। विद्यालयका प्राचार्य हिरालाल अर्यालले विद्यार्थी, शिक्षक र अभिभावकको मेहनतका कारण विद्यालयले सफलता हासिल गरेको बताउनु भयो। प्राचार्य अर्यालले विद्यालयको शैक्षिक गुणस्तर र मेहनतलाई नतिजाले प्रमाणित गरेको बताउनु भयो। त्यस्तै गैँडाकोट 2 रहेको कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलमा एसई परीक्षा दिएका 35 विद्यार्थीमध्ये 10 3.61 4 GPA प्राप्त गरेका छन्। विद्यालयको छात्र मन्जिल शर्माले 4 GPA ल्याउनु भएको छ। 8 विद्यार्थीले 3.21 3.60 GPA, 12 विद्यार्थीले 2.81 3.20 GPA ल्याएका छन् भने 2 विद्यार्थीले 2.41 2.80 GPA प्राप्त गरेका छन्। विद्यालयका प्राचार्य विनोद पौडेलले विद्यार्थी, शिक्षक र अभिभावक सबैको मेहनतले गर्दा विद्यालयले सफलता पाएको बताउनुभयो। प्राचार्य पौडेलले शैक्षिक वातावरणमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो। त्यसै गरी गैँडाकोट 4 स्थित स्मल हार्ट एकाडेमीले यस वर्षको एसई परीक्षामा 100% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। विद्यालयका 21 विद्यार्थीले परीक्षा दिएकामा सबैले सफलता हासिल गरेका छन् भने छात्रा सृष्टि थापा मगरले 4 GPA ल्याएर विद्यालयको नामलाई थप गौरव बनाउनु भएको छ। त्यस्तै रत्नराज लक्ष्मी मावि पितौदीमा 70 विद्यार्थी सहभागिता रहेकोमा 1 4 GPA सहित सबै विद्यार्थीले 100% उत्तीर्ण भएका छन्। गैँडाकोट 1 रहेको सरस्वती निकेतन स्कुलका छात्र केशव आचार्यले 4 GPA प्राप्त गर्नुभएको छ भने गैँडाकोट 5 स्थित विजय सामुदायिक शिक्षा सदन कि छात्रा रेजिना मिश्र र नामी श्रेष्ठले 4 GPA प्राप्त गर्नुभएको छ। उता चितवनको सामुदायिक विद्यालय नारायणी नमुना माविका 37 विद्यार्थीले एसईमा 4 GPA ल्याएपछि नेपालकै प्रथम भएको दावी गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडीका अनुसार विद्यालयमाबाट यो पटक 380 विद्यार्थी एसईमा सहभागी भएका थिए, जसमध्ये 1 बाहेक सबै उत्तीर्ण भएको प्रधानाध्यापक दुवाडीले बताउनु भयो। दुवाडीका अनुसार 216 3.6 4 GPA ल्याएका छन् भने 3.2 3.6 GPA ल्याउने 102 विद्यार्थी छन्। 2.8 एकदेखि 3.20 ल्याउने 21 जना र 2.4 एकदेखि 2.8 जिपिए ल्याउने 3 जना विद्यार्थी रहेको दुवाडीले बताउनु भयो। यसै गरी लिटिल फ्लावर स्कुलले भरतपुर महानगरपालिकाभित्र पालिका क्षेत्रभित्र संस्थागत विद्यालयतर्फ सबैभन्दा धेरै 4 जना विद्यार्थीले 4 जिपिए ल्याउने एकमात्र विद्यालय बन्न सफल भएको बताएको छ। विद्यालयका प्रिन्सिपल डाक्टर फादर मन्जुस एसजेका अनुसार यस वर्ष विद्यालयको समग्र नतिजा 98.88% रहेको छ। उहाँका अनुसार 68 जना विद्यार्थीले 3.6 जिपिए भन्दा माथि तथा 78 जना विद्यार्थीले 3.20 जिपिए भन्दा माथि अङ्क प्राप्त गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परिषद एसईमा नन ग्रेडेड भएकाका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईको नतिजामा नन ग्रेडेड भएका 146,507 जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। यस वर्ष 2,84,160 विद्यार्थी ग्रेडेड भएको र 146,507 नन ग्रेड भएको जानकारी दिने उहाँले परीक्षामा 512,421 जना विद्यार्थीले परीक्षा फारम भरे पनि परीक्षामा भने 430,666 जना सहभागी भएको जानकारी दिनुभयो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ। बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि जेठ 1 गतेदेखि 7 गतेसम्मको समय निर्धारण गरेको जानकारी दिनुभयो। यस वर्षदेखि विद्यार्थीले पुनर्योगका साथै आफ्नो उत्तर पुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ। यस वर्ष कोशीमा 50,890, मधेसमा 44,592, बागमतीमा 77,113, गण्डकीमा 26,550, लुम्बिनीमा 44,256, कर्णालीमा 19,095 र सुदूरपश्चिममा 21,664 ग्रेडेड भएका छन्। परीक्षामा मधेस प्रदेशका 31,625, कोशीमा 21,366, बागमतीका 21,704, गण्डकीमा 9,943, लुम्बिनीमा 27,893, कर्णालीमा 13,241 र सुदूरपश्चिममा 20,635 विद्यार्थी नन ग्रेड भएका छन्। प्रतिनिधि सभाका सदस्यले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन्। मङ्गलबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले अझै पनि लाखौँ बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेको भन्दै उनीहरूलाई कक्षा कोठामा ल्याउन सरकारको प्रभावकारी कदम आवश्यक रहेको बताएका छन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले माध्यमिक तहका 13% विद्यार्थी अझै पनि विद्यालय बाहिर रहेको तथ्य प्रस्तुत गर्नुभयो। उहाँले भर्ना अभियानमा ती बालबालिकालाई कसरी समेट्ने भन्ने स्पष्ट खाका माग गर्नुभयो। सांसद कार्कीले भन्नुभयो, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी बालबालिकाको शिक्षाको अवस्था अन्वल छ, यसबारे सरकारले स्पष्ट जानकारी दिनुपर्छ। उहाँले त्रिभुवन विश्वविद्यालयका 400 भन्दा बढी प्राध्यापकले अध्ययन विधाको दुरुपयोग गरी विदेशमा बस्दा देशलाई अरबौँ क्षति पुगेको दावी गर्दै कडा निगरानीका साथ मन्त्रालयको योजना माग गर्नुभयो। साथै चितवन मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता नदिएको भन्दै सरकारको हस्तक्षेप आवश्यक रहेको उहाँको भनाइ थियो। नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सामुदायिक विद्यालयमा विज्ञान शिक्षाको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। मध्य पहाडी 31 जिल्लाको सर्वेक्षणमा कतिपय स्थानमा विज्ञान पढ्ने विद्यार्थी शून्य रहेको उल्लेख गर्दै उहाँले कक्षा 8 देखि नै विज्ञान अङ्ग्रेजी र गणितमा विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्रका सांसद रमेश कुमार मल्लले हाल करिब 7,70,000 बालबालिका विद्यालय बाहिर रहेको उल्लेख गर्दै 1 वर्षभित्र उनीहरूलाई विद्यालय ल्याउने योजना माग गर्नुभयो। बैठकमा अन्य सांसदहरूले निजी विद्यालयले उपलब्ध गराउने 10% छात्रवृत्ति पारदर्शी नभएको र हप्तामा 2 दिन बिदा दिँदा पठन पाठनमा असर परेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। भेडाकोट पाँच स्थित विजय सामुदायिक शिक्षा सदनमा विद्यालय स्तरीय आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल नेत्रज्योति सङ्घ भरतपुर आँखा अस्पतालको आयोजना तथा विद्यालयको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखाको स्वास्थ्य परीक्षण गरी दृष्टि सम्बन्धी समस्या पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ। परीक्षणका क्रममा विद्यार्थीहरूको दृष्टि जाँच, आँखा सम्बन्धी सामान्य समस्या पहिचान तथा आवश्यक परामर्श प्रदान गरिएको छ। यस्ता कार्यक्रमले बालबालिकामा समयमै आँखा सम्बन्धी समस्या पहिचान गरी उपचारमा सहजता पुग्ने विश्वास लिएको विद्यालय जनाएको छ। विद्यालय प्रशासनले पनि विद्यालयको स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताएको छ। महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडकको दाउन्नेमा 93% काम सकिएको छ। दाउन्ने खण्डको 14 किलोमिटर सडक मध्ये कालोपत्र र ढलान समेत गरेर सोमबारसम्म 13.75 किलोमिटर सडक निर्माणको काम सकिएको हो। दाउन्नेको 14 किलोमिटर पहाडी सडक र 3 लेनको निर्माण भइरहेको छ। दाउन्ने अन्तर्गत पश्चिम खण्डको 11 किलोमिटर सडक मध्ये 3 किलोमिटर कालोपत्र र 7 किलोमिटर बढी सडक 3 लेनको निर्माण भइसकेको छ। त्यसमध्ये 700 मिटर सडक 3 लेनको बनाउने काम भइरहेको छ। इन्जिनियर पशुपति ग्याउलीका अनुसार जेठ

0: नगरपालिकाका 11 महिला समूहबाट 5-5 जना महिलाहरूको सहभागिता रहेको छ। गण्डकोट नगरपालिका नगर उपप्रमुख शान्ति कोरालाले स्वास्थ्य नै सबभन्दा ठुलो धन हो, त्यसैले खानपिन सुधारका लागि भान्साबाट नै सुरु हुने भएकोले यो तालिम प्रभावकारी हुने भएकोले राम्रोसँग ज्ञान हासिल गर्न आग्रह गर्नुभयो। गण्डकोट नगरपालिका वडा नम्बर 8 वडा अध्यक्ष प्रेम सापकोटाले जीवनसँगै जोडिने भान्सालाई नै स्वस्थ बनायो भने हामी सधैँ स्वस्थ हुने बताउनुभयो। वडा अध्यक्ष सापकोटाले तालिममा भान्साको सरसफाई, फ्रिजमा राखिने खानेकुराको व्यवस्थापन, खाना खाने तरिका, तालिका लगायत भान्साको व्यवस्थापनको बारेमा निकै उपयोगी तालिम भएको बताउनुभयो। कालिका महिला सञ्जालको अध्यक्ष नर्मदा शर्माले सहभागी उत्साहितका साथ आउनुभएको छ, भन्छ भान्सा सुधार सम्बन्धी तालिममा सिकेका कुरा आफ्नो समूहमा गएर सिकाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा गण्डकोट वडा नम्बर 8 जनप्रतिनिधि कमला आचार्य, तर्कबहादुर थापा, सुशीला परियार लगायत बुद्धिजीवी तथा महिला समूहको उपस्थिति रहेको थियो। कालिका महिला सञ्जालका उपाध्यक्ष जमुना गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव बबिता कुँवरले गर्नुभएको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा!
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
5: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।

0: सकता। वह वॉलेट में संपर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर में सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: विश्राम बसे विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाकी खबर। अर्थमन्त्री डाक्टर सोनी मावलीले सीमा क्षेत्रमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजीकरण गर्ने तर सङ्गठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर रहने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले 100 रुपियाँभन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था नयाँ नभएको बताउनुभयो। विगतमा यसको कार्यान्वयनको कमजोरी र नियोजित लापरवाही भएको भन्दै उल्लेख गर्दै उहाँले तराई मधेसका सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। साबुन चिनी जस्ता अत्यावश्यक सामग्री किन्ने सर्वसाधारण प्रति सरकार उदार रहने भन्दै वाग्लेले सङ्गठित अवैध तस्करी र राजस्व चुहावटमा भने निर्मम कारवाही गरिने चेतावनी दिनुभयो। राजस्व नियन्त्रणका लागि तिनै तहका संयन्त्र परिचालन गरिने र गृहमन्त्री तथा अर्थमन्त्रीको संयुक्त संयुक्तमा उच्च स्तरीय राजस्व परिचालन समितिलाई सक्रिय बनाइने उहाँले जानकारी दिनुभयो। सीमा सुरक्षालाई प्रविधि मैत्री बनाउने योजना पनि सरकारले अघि सारेको बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

0: हान्टा भाइरस सम्बन्धी भ्रम र अफवाहमा नपर्न आग्रह गर्दै नेपालमा हालसम्म हान्टा भाइरस संक्रमण पुष्टि नभएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार हाल चर्चामा रहेको हान्टा भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा सामान्यतया नपाइने भएकोले नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्यून रहेको उल्लेख गरिएको छ। मन्त्रालयको अनुसार हान्टा भाइरस एक दुर्लभ भाइरल रोग हो जुन मुख्यतया संक्रमित मुसाको पिसाब दिशा ऋयाल तथा तिनले दूषित बनाएको वातावरणसँगको सम्पर्कबाट मानिसमा सर्न सक्छ। वैज्ञानिक अध्ययन अनुसार मानिसमा संक्रमण सीमित अवस्थामा मात्र सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र संक्रमणको सम्भावना रहने मन्त्रालयले जनाएको छ। सुरक्षित रहन घर तथा वरपरको वातावरण सफा राख्न मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्न मुसाको फोहोर सफा गर्दा मास्क तथा पन्जा प्रयोग गर्न तथा साबुन पानीले नियमित हात धुने बानी बसाल्न मन्त्रालयले आग्रह गरेको छ। त्यस्तै ज्वरो श्वास प्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। मन्त्रालयले अफवाहमा नपर्न अनावश्यक आतंक सिर्जना नगर्न तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आधिकारिक निकायबाट जारी सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ। मध्यबिन्दु 15 निवासी पूर्णबहादुर कुमारलाई चितवन राष्ट्रिय निकुञ्जले उपचार खर्चसहित 11,00,000 क्षतिपूर्ति प्रदान गरेको छ। विक्रम सम्वत 2080 को असोज 28 गते आफ्नो खेतमा काम गरेर फर्किँदै गर्दा नजिकैको घोलमा हातखुट्टा धुने क्रममा कुमारलाई गोहीले आक्रमण गरेको थियो। गोहीको आक्रमणबाट घाइते कुमारले उपचारको क्रममा एउटा खुट्टा गुमाएका थिए। भरतपुरको सेन्ट्रल अस्पतालमा उपचार गराइरहेका कुमारलाई अस्पतालको बिल भरपाईको आधारमा निकुञ्जबाट 2080 को माघ महिनामा उपचार खर्च बापत 6,13,378 क्षतिपूर्ति प्रदान गरिएको थियो। उपचारको क्रममा खुट्टा गुमाएका कुमारले आफ्नो अपाङ्ग परिचय पत्र बनाएर जङ्गली जनावरले आक्रमण गरेर अङ्गभङ्ग भए बापत जीविकोपार्जनका लागि निकुञ्जबाट पाउने राहतका लागि निकुञ्जमा निवेदन दिएका थिए। निकुञ्जमा उहाँको निवेदन परेपछि कागजातको आधारमा कुमारलाई जीविकोपार्जनका लागि थप 5,00,000 आर्थिक सहयोग उपलब्ध गराइएको थियो। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरछोर सौराहामा यस आर्थिक वर्षमा 4 छावा जन्मिएका छन्। गत आर्थिक वर्षमा 2 छावा जन्मिएका थिए। थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्था पुगेको छ। प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार तमोर रिमझिम लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। हाल केन्द्रमा 9 माउ, एउटा तालिमी बच्चा र 6 साना बच्चा रहेका छन्। निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हात्तीको संख्या 58 रहेका छन्। एक गत वर्ष 2 हात्ती कतार पठाइएको थियो। विक्रमसम्म 2044 स्थापना भएको यस केन्द्रमा हालसम्म 68 बच्चा जन्मिसकेका छन्। त्यहाँका पोथी हात्तीलाई जङ्गली हात्तीले केन्द्रमा आएर गर्भदान गराउने गर्दछन्। आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेपाल स्कटल्यान्डसँग 2 पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग 2 पराजित भयो। वर्षाले प्रभावित खेलमा जितका लागि 221 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 39 ओभरमा 7 विकेटको क्षतिमा 218 रनमा समेटियो। पहिलो इनिङ सकिएसँगै पानी परेपछि ओभर घटाएर नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालका लागि दिपेन्द्र सिंह ऐरी र गुलसन झाले अर्धशतकीय इनिङ खेल्नुभयो। यस्तै कप्तान रोहित कुमार पौडेलले 32, ओपनर आसिफ शेखले 21, करण केसीले 18, भेट्रान विनोद भण्डारीले 10 र नन्दन यादवले अभिजित 8 रन बनाउनु भयो। बलिङमा स्कटल्यान्डका ब्राड करीले 3 विकेट लिनुभयो। यस्तै मार्क वाटले 2 तथा ज्याक जाविस र ओलिभर डेभिसनले 1-1 विकेट लिनुभयो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पुरै 50 ओभरमा 8 विकेटको क्षतिमा 243 रन बनाएको थियो। स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले अर्धशतक बनाउनु भयो। त्यसै गरी अर्का ओपनर फिनले म्याक्रिथाले 35 रन बनाउनु भयो। मिचेल इङ्ग्लिसले नट आउट 34 रन बनाउनु भयो। नेपालका लागि लेग स्पिन सन्दीप लामिछानेले 4 विकेट लिनुभयो। यस्तै करण केसीले 2 विकेट हात पार्नुभयो भने नन्दन यादवले 2 विकेट लिनुभयो। जितसँगै दोस्रो स्थानमा रहेको स्कटल्यान्डले 29 खेलबाट 36 अङ्क बनायो। पराजित नेपाल 25 खेलबाट 18 अङ्क जोड्दै 7 स्थानमा छ। यस सिरिजको अर्को टोली अमेरिका 24 खेलबाट 36 अङ्क जोड्दै शीर्ष स्थानमा छ। आठ देश सहभागी लिग दुईमा नेपालले संयुक्त अरब इमिरेट्स युएलाई मात्र पछि पारेको छ। आठौँ स्थानमा रहेको युएको 24 खेलबाट 14 अङ्क छ। अब नेपालले जेठ 2 गते अमेरिका र 4 गते स्कटल्यान्ड र 8 गते अमेरिकासँग खेल्नेछ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायु प्रभाव रहेको छ। आज दिउँसो कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका विभिन्न हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्टाङसहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही जिल्लाहरूमा हावाहुरी असिना मेघगर्जन चट्टाङको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती। नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षाको तयारी कक्षा सञ्चालन गरिने शिक्षा मन्त्री पोखरेलको भनाई। यसी परीक्षामा नवलपुर र चितवनका विद्यालयको उत्कृष्ट नतिजा। सङ्गठित तस्करी र राजस्व चुहट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको उद्घोष। नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको स्वास्थ्य मन्त्रालयको भनाई। र विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीहरूको दृष्टि परीक्षण। गैंडाकोट 8 भान्सा सुधार तथा स्वास्थ्य सम्बन्धी तालिम सुरु। आइसिसी विश्वकप लिग 2 अन्तर्गत नेपाल स्कटल्यान्डसँग 2 रनले पराजित। हस्त सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।
1: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले बिहानको 7 बज्यो।
1: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
3: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
4: ल लिनुहोस्।
3: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
4: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
3: स्वाद मात्र होइन प्रेम पस्कने।
1: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ।
5: बगैचा एडभेन्चर रिसोर्ट,
1: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था। विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर गैंडाकोट 11 नवलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
8: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
9: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
10: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
13: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
12: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
13: ए हो त नि है, सही कुरा गर्यौ तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
12: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
13: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
14: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह, गैडाकोट नगरपालिका, नवलपुर।
15: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
16: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
16: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
15: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
16: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
17: ओहो दाई, नमस्कार।
18: नमस्कार,
17: आराम हुनुहुन्छ?
18: आरामै छु।
17: घर त राम्रो बनाउनु भएछ?
18: यसो भनौँ।
17: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
18: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
17: ए गजबको काम गर्दा रहेछन् त।
19: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 98450-66-189 र 98071-68-139।
20: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
13: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
20: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
21: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट,
0: दराज, लोवेट, बक्स पलंग, डाइनिंग टेबल लगायत का घरायसी तथा ऑफिस को लागि आवश्यक पर्ने फर्नीचर हरू ऑर्डर अनुसार बनाइन्छ।
21: सक्षम फर्नीचर गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो विकास चोक बाट 100 मीटर अगाडि। मोबाइल 9851129163 9550474503 र 9551184503। तपाईको संतुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: ए, पहिला कसैले भनेन नि?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
11: मैले बुझिसकेँ बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फुन पार्क छ नि, त्यही गर हुन्न र?
10: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
13: गैराकोट फन पार्क, गैराकोट 5 गैराकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 078-50-15-04, मोबाइल 98-612-20-437।
14: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
15: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
13: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
16: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध, स्वस्थकर, खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
16: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
17: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
18: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
19: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
20: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
5: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
6: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
5: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
6: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक, नानगढ, चितवन। फोन 0056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि। फोन 0056-13-412। मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
7: सर, एउटा प्रश्न सोधौँ है।
8: सोध न
7: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
9: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
11: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 9।

सस्ता वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: बालबालिकाले आफूभन्दा ठूलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826693।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार।
5: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: हे वन सम्पदा चोरी तस्करीमा लाग्नेहरू हो, होसियार होसियार, अब तिमीहरूका दिन गए, प्रहरी र नागरिक समाज तिमीहरूको निगरानी गरिरहेछ।
10: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
11: सिद्धार्थ चस्मा घर,
12: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर।
11: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्मा घर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि।
12: हजुर, हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुफक मूल्यमा पाइन्छ।
13: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि, फोन 0785015 16, मोबाइल 98470023613।
3: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
14: अहिले बिहानको 8 बज्यो।
15: प्रत्येक श्रोता को मन को आवाज ती आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।

चीनको खासा आउँदै तातोपानी नाकाबाट 18 अर्ब 93 करोड 93 लाख 50 हजार 863 रुपियाँका विद्युतीय सवारी साधन भित्रिएका छन्। दुई आर्थिक वर्षमा गरेर उक्त मूल्यका 7,492 थान इभी गाड़ी काठमाडौँ भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। त्यस बापत नेपाल सरकारलाई 10 अर्ब 45 करोड 67 लाख 86 हजार 152 रुपियाँ राजस्व प्राप्त भएको भन्सार अधिकृत रमेश बहादुर शाहले जानकारी दिनुभयो। आर्थिक वर्ष 82-83 फागुन मसान्तसम्म 15-25 सिटी 34 थान मिनी बस, 479 वटा 11-14 सिटी माइक्रोबस, 350 वटा 50 किलोवाट माथिका कार जीप र भ्यान, 51-100 किलोवाटका 434 वटा कार जीप र भ्यान, 101-200 किलोवाटका 180 थान कार जीप भ्यान र 201-300 किलोवाटका 4 वटा मोर्सपिक पावर लगायतका सवारी साधन आयात भएका छन्। पश्चिम एसियाली द्वन्द्वका कारण सिर्जित आपूर्ति अवरोधका बीच नेपालबाट अनुरोध प्राप्त भएपछि भारतले नेपाललाई मल आपूर्ति गर्ने भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसबारे जानकारी दिनुभएको हो। नेपालले सरकारदेखि सरकार जी2जी सम्झौता मार्फत भारतबाट 80,000 टन मल खरिद गरिरहेको छ, जसमा 60,000 टन युरिया र 20,000 टन डीएपी मल समावेश छन्। आगामी धान रोपाईमा सिजनमा हुन सक्ने अभाव रोक्न यो कदम चालिएको हो। विश्वव्यापी आपूर्ति अवरोधका बीच यो ढुवानीले आपूर्ति व्यवस्थालाई स्थिर बनाउन मदत पुग्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री डाक्टर सोडी मुआग्लीले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले आवश्यक प्रतिबन्ध गर्ने विश्वास दिलाउनु भएको हो। उहाँले राजस्व चुहावट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्दै स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी अवैध तस्करी नियन्त्रणमा लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्दै आम जनताको दैनिक जीविकोपार्जनका लागि हदैसम्मको लचक हुने पनि बताउनु भएको छ। अर्थमन्त्रीले सरकारको नियमित दायित्व मात्रै करिब ₹13 खर्ब 30 अर्ब रहेको, करिब ₹7 खर्ब अपुग हुने तथ्य पेश गर्नु भएको छ। डुंग्रे तराई र पहाड़ी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको पोखरा नारायणगढ सड़क बुद्धसिंह मार्ग अन्तर्गत घुमाउने स्थित त्रिशुली नदीमा निर्माणाधीन मोटरे बल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्माण शुरू भएको 12 वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक पटकको निर्देशन अटेर गरेपछि सड़क डिभिजन कार्यालय तमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो। तनहुँको आबु खैरेनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 स्थित घुमाउने पुल बनाउन सड़क डिभिजन कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवा संघको सम्झौता अन्त्य गर्दै प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढाइएको सूचनामा जनाइएको छ। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर 152.71 रुपियाँ र बिक्री दर 153.31 रुपियाँ निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिद दर 179.31 रुपियाँ र बिक्री दर 180.02 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.72 रुपियाँ र बिक्री दर 207.53 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 195.53 रुपियाँ र बिक्री दर 196.30 रुपियाँ कायम गरिएको छ। भारतीय रूपियाँ 100 को खरिद दर 160 रुपियाँ र बिक्री दर 160.15 रुपियाँ तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर पनि फरक हुन सक्ने र आधिकारिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

नसालो हेराइले बनाइदियो गाइते भएको मलाई त तिमी नै चाहिने मायाले थिचन करोडको बिचमा जस्तो अरू खोजिन पाइने राम्रोको खोजमा तिमी नपर सोचमा कमर हल्लाइदियो जोसमा बरु जेसुकै होस् न ल हिरोवाला गुन्डा म त आउँदिनँ फोर्समा सिधै मायामा पास हुन्छु लिदिनँ कोर्समा

0: भन्ने होइन त अब 2000 मै जापानिज भाषा
1: 2000 मै जापानिज भाषा कहाँ
0: हजुर एम्स एब्रोड एजुकेशन मा अब 2000 मै जापानिज भाषा
1: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र यूरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894
2: साधारण सभा सम्बन्धी सूचना ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 औं साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 मा हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4 दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
4: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने 20-22 चोटि पनि हुन्थ्यो त्यो भन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
5: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने
6: निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो मलाई आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
7: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 9855505934
8: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ त्यो हो बचत गर्ने बानी थोरै थोरै गरेर गरिएको बचतले शिक्षा स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ सहकारीसँग जोडिनुहोस् नियमित बचत गर्नुहोस् आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस् आजै सुरु गरौँ बचत गर्ने बानी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व
9: हेलो हाय ओए साथी तिमी कता हिडेको
10: हाय म आज गैंडाकोट ड्रेस भनेको
9: किन के पाइन्छ र त्यहाँ
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
8: सम्पर्क गैंडाकोट ड्रेस सप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 9846545090 र 9855505360
12: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
13: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
12: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
13: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
12: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
13: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
14: ए बुझेल दाइ यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
15: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 वटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
14: भयो दाई।
8: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
16: तेलको जर्किन बोक्दै कता हो दिदी?
17: सञ्जीवनी तेल मिल।
16: किन नि सञ्जीवनी तेल मिल नै?
17: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
16: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
8: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
18: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
8: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9840 27445।
11: उपभोक्ता सदस्य नामावली अद्यावधिक गर्ने सम्बन्धी सूचना। गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही वैशाख 15 गतेको बैठकको निर्णय अनुसार संस्थाको वर्तमान कार्य समितिको 4 वर्ष कार्यकाल सम्पन्न हुने भएकोले संस्था को विधानको परिच्छेद 6 को धारा 26 को उपधारा 6 को अनुसूची 2 बमोजिम संस्थाको साधारण सभा प्रतिनिधि छनौट कार्य 2083 जेठ 15 गते हुने, साथै क्लस्टर समिति, खुल्ला महिला प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समिति र कार्य समिति छनौट कार्य 2083 जेठ 30 गते शनिबार सम्पन्न हुने भएकोले उपभोक्ता सदस्यज्यूहरूले सदस्य नामावली अध्यावधिक गर्न इच्छुक उपभोक्ता सदस्यज्यूहरूलाई आवश्यक प्रमाण जुटाई यही वैशाख 31 गतेसम्म कार्यालयमा सम्पर्क गरी नामसारी तथा मंजूरी नामा लिन सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ। सदस्य अध्यावधि गर्ने अन्तिम मिति यही वैशाख 31 गतेसम्म। कृष्ण प्रसाद नेउपाने अध्यक्ष एवं गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैंडाकोट वडा नम्बर 4, नवलपरासी बर्दगाड, सुस्ता पूर्व।

0: विजय एफएम 101.4
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाइ गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: एक मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रहे गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
9: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
10: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: मित्र प्रसाद सापकोटा, अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
8: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
11: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: विजय टाङ्चे
8: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204437।
13: अहिले बिहानको 9 बज्यो।
14: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजे शुरू हुनेछ। संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू हुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछन्। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची समेत रहेको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। यस्तै संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ। मध्याह सभा 12 बजेबाट शुरू हुने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक वर्ष 83-84 लागि सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता एवं सांसद रमेश प्रसाईले सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी नभई देशको आवश्यकता र वास्तविकतामा आधारित रहेको दावी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै उहाँले सपना देख्ने आँट गर्नेले मात्रै त्यसलाई पूरा गर्न सक्ने बताउनु भएको छ। 7% आर्थिक वृद्धि दरको लक्ष्यलाई बचाउ गर्दै प्रसाईले विज्ञ अर्थमन्त्रीको नेतृत्वमा अर्थतन्त्रले नयाँ गति लिने विश्वास व्यक्त गर्नुभयो। कर्मचारी तन्त्र र शिक्षा क्षेत्रमा व्याप्त दलीय सिन्डिकेट अन्त्य गर्न ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने निर्णय लिएको प्रसाईले तर्क गर्नुभएको छ। सुकुम्बासी समस्याका बारेमा बोल्दै प्रसाईले बागमती किनारका वास्तविक सुकुम्बासीहरूलाई काठमाडौँमै लाल पूर्जा दिएर स्थायी व्यवस्थापन गरिने प्रतिबद्धता समेत जनाउनुभयो। उहाँले हाल होल्डिङ सेन्टरमा राखिएका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने र सरकार सुकुम्बासीको रूपमा र सरकार हुकुमवासीका विरूद्ध वास्तविक सुकुम्बासीको पक्षमा रहेको पनि बताउनु भएको छ। यस्तै सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी र पपुलिस्ट मात्रै भएको टिप्पणी गर्नुभएको छ। नेपाली बहसमा बोल्दै नेता महरले सरकारको नीति तथा कार्यक्रम यथार्थपूरक नभई केवल शब्दहरूको संग्रह मात्रै भएको बताउनुभयो। 7% आर्थिक वृद्धि दरको लक्ष्यलाई हचुवाको भरमा ल्याइएको बताउँदै उहाँले स्रोत साधनको पहिचान बिना लोकप्रिय यताका लागि कागजमा जे लेखे पनि कार्यान्वयन हुन नसक्ने दावी गर्नुभएको छ। नीति तथा कार्यक्रम ल्याउनु अघि सरकारवाला र प्रमुख प्रतिपक्षी दलहरूसँग सामान्य छलफल समेत नगरेर सरकारले स्वेच्छाचारिता देखाएको उहाँले आरोप लगाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले आज पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको थियो। बिहान 9 बजे अबको केही बेरमा बस्ने गरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनका सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष शाहले जानकारी दिनुभएको छ। रासपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले सो व्यवस्था गरेको हो। मन्त्रालयको निर्णय कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार 77 शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई पत्राचार गरेर निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।

0: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जलस्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलस्रोत विधेयक 2083 को मस्यौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो। हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ प्रदेश र स्थानीय तहबीचको अधिकार बाँडफाँडलाई कानूनी आधार दिनेछ। नयाँ ऐन जारी भएपछि प्रदेश तथा स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै ऐन निर्माण गर्न सक्ने जनाइएको छ। मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो। यससँगै विपद न्यूनीकरण, जलस्रोतको दिगो उपयोग र एकीकृत व्यवस्थापनलाई विधेयकले प्राथमिकतामा राखेको छ। विधेयक मार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ। सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय, दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ। काठमाडौँ महानगरपालिकाले जेठ 1 गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुल्ला गर्ने भएको छ। महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 83-84 कक्षा 11 र 12 छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो। महानगरपालिकाको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। अनलाइन आवेदन जेठ 10 गतेसम्म दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8-10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ। हाल नेपालमा पश्चिमी यस्तै परीक्षामा सफल भएका विद्यार्थीहरूलाई महानगरमा सञ्चालित विभिन्न विद्यालयहरूमा छात्रवृत्तिका रूपमा पठन पाठन गराउन सकिनेछ। हाल नेपालमा पश्चिमी न्यूनचापीय तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। तनहुको देवघाट गाउँपालिका 4 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट्स प्राली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। बेलायतको हर्मुज बेलायतले हर्मुज जलमार्ग सुरक्षाका लागि बहुराष्ट्रिय मिशनमा ड्रोन ट्राइफुन लडाकू विमान युद्धपोत र माइन हटाउने उपकरण पठाउने घोषणा गरेको छ। यस अभियानका लागि बेलायतले झण्डै 115 मिलियन पाउन्ड अर्थात 14 अर्ब रुपियाँ बराबरको अतिरिक्त सुरक्षा बजेट समेत छुट्याएको अल जजिराले जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध धेरै लामो समय नरहने दावी गर्दै अमेरिका शान्तिपूर्ण वा अन्य कुनै पनि तरिकाले जित्ने बताएका छन्। उता इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा 1 सैनिक र 2 स्वास्थ्यकर्मी सहित 13 जनाको ज्यान गएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। हिजबुल्लाले पनि दक्षिणी लेबनानमा इजरायली सेनामाथि आक्रमण गरेको दावी गरेको छ। यस समूहले ड्रोन रकेट तथा मिसाइल प्रयोग गरी इजरायली सैन्य उपकरण र सैनिकलाई निशाना बनाएको जनाएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गैराती गुजरात 82 रनले विजयी भएको हो। गैराती भएको खेलमा अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाए। गुजरातले दिएको 169 रनको लक्ष्य पछ्याएको हैदराबाद 14 ओभर 5 बलमा 86 रनमा अल आउट भयो। गुजरातका जेसन होल्डर र कासीको रबाडाले 3-3 विकेटले आईपीएल अङ्क तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका 7 तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद समान खेलमा 14 अङ्कका 7 तालिकाको तेस्रो स्थानमा रहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: FM XA1 Dasmlovsa.
1: साउजी मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
3: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
10: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
8: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: भन्ने होइन त अब 2000 मै जापानीज भाषा
1: 2000 मै जापानीज भाषा कहाँ
0: हजुर एम्स एबोर्ड एजुकेशन मा अब 2000 मै जापानीज भाषा
1: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512294 मोबाइल 9809333894
2: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
3: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
2: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैँडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855 54692 र 9855 54968
0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनाउनु सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर गैँडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ सलाई लाइटर मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ खाना पकाउने ग्यास सुरक्षित राखौँ
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ
6: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ पानीका स्रोतलाई व्यवस्थित गरौँ समुदायसँग सहकार्य गरौँ
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ ग्यासको प्रयोग गर्नेहरूले चुलो ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ
6: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ ठुटा जथाभावी नफालौँ वन जङ्गल पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ
5: घरमा मैनबत्ती धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: ओहो दाई नमस्कार।
2: नमस्कार,
1: आराम हुनुहुन्छ?
2: आरामै छु।
1: घर त राम्रो बनाउनु भएछ?
2: अँ यसो भनौँ।
1: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो?
2: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
1: ए गजबको काम गर्दा रहेछन् त।
3: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विद्यार्थीको पहिलो रोजाई विजय सामुदायिक शिक्षा सदन
1: गैराकुट 5 नवलपुर।
0: थप जानकारीका लागि
1: सम्पर्क नम्बर
0: 9855516633
1: 9845486681
0: 9845486643। धन्यवाद।
2: हेलो हाई ओ साथी, तिमी कता हिडेको?
3: हाई म आज गैराकुट ड्रेस पहिनेको।
2: किन, के पाइन्छ र त्यहाँ?
3: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
4: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैराकोट ड्रेस सपमा।
5: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 9846545090 र 9855505360।
6: तेलको जर्किन बोक्दै कता हो दिदी?
7: सञ्जीवनी तेल मिल।
6: किन नि सञ्जीवनी तेल मिल नै?
7: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
6: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
5: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
8: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
5: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9848027445।
9: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
10: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
11: डेंगु रोकथाम तथा नियन्त्रणका लागि अत्यन्तै जरुरी सूचना।
12: डेंगु रोग एक प्रकारको भाइरसले हुने रोग हो। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
11: यो लामखुट्टे दिनको समयमा सक्रिय रहन्छ र विशेष गरी साँझ र बिहानको समयमा टोक्ने गर्दछ।
12: संक्रमित लामखुट्टेका सबै अण्डा संक्रमित नै हुन्छन् र यसको अण्डा पानी बिना पनि महिनौसम्म जीवित रहन सक्छ।
11: डेङ्गुबाट बस्नको लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। साथै लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी त्यसको व्यवस्थापन गर्नुपर्छ।
12: पानी राख्ने भाँडाहरू जस्तै पानी ट्याङ्की, गाग्री, ड्रम आदि सधैँ छोपेर राख्नुपर्छ। लामखुट्टेको नियन्त्रणको लागि घर वरपर पानी जम्न दिनु हुँदैन। यो कार्य वर्षायाम अगाडि तथा वर्षायाममा हरेक हप्ता गर्नुपर्छ।
11: लामखुट्टेको प्रजनन स्थल नष्ट गरी डेङ्गु वृद्धि नियन्त्रण गर्न व्यक्तिगत तथा सामुदायिक प्रयास अपरिहार्य रहन्छ।
12: विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
13: अहिले बिहानको 10 बज्यो।
14: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रेदम सिंहको नमस्कार। नेपाली कंग्रेसको सुस्थापना इटर समूहले आज काठमाडौँमा भेला गर्दैछ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेश स्तरीय भेला गर्न लागेको हो। नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा 23 वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ। भेला बबरमहल स्थित कार्की बैंकुटमा दिउँसो 1 बजेबाट शुरू हुने बताइएको छ। यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला समेत आयोजना गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको मिति तय गरेको छ। आगामी असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन हुने घोषणा भएको नेता गणेश प्राजुलीले जानकारी दिनुभएको छ। आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति स्थान तोकेको हो। यसअघि पार्टीले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय समेत गरेको थियो। आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक 11 बजेबाट शुरू हुने जनाइएको छ। आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची समेत रहेको छ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष 83-84 सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी छ। महासंघको नयाँ नेतृत्व चयन गर्न 387 संस्थाका 1663 प्रतिनिधि पोखरामा उपस्थित छन्। 27 गतेदेखि शुरू भएको 7 महाधिवेशनले देशभरका यातायात व्यवसायीहरूसँग सम्बन्धित प्राली कम्पनी समितिहरूको छाता संगठन महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला सरोज र अर्का वरिष्ठ उपाध्यक्ष हरिप्रसाद शरण बीच कड़ा स्पर्धा देखिएको छ। मंगलबार सिटौलाको पक्षमा कंग्रेस एमाले माओवादीको समेत सहमति गराउने प्रयास भएको थियो, तर एउटा समूहले असहमति जनाउँदा असफल हुन पुगेको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सीधे खल्ती वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ

0: अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा श्योर साउन्ड गिफ्ट्स, वाशिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टीसीएल, इन्स्पायर ग्रेटनेस।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब बाँकी खबर। भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न चक्रीय कोषमा बेउपोजीका रूपमा 25 करोड़ रूपियाँ व्यवस्थापन गर्न लागेको छ। यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकहरूलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि आवश्यक कार्यविधि निर्माण गरेको छ। मन्त्रालयले कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजातका आधारमा रकम फिर्ता गर्ने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभयो। र नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अन्तर्गत पश्चिम खण्डमा पहिरो रोकथामका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रका जग्गा धनीहरूलाई मुआवजा दावी गर्न 35 दिनभित्र दावी गरिसक्न म्याद तोकेको छ। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यस आयोजनाको पश्चिमी खण्डमा हुन सक्ने पहिरो रोकथामका लागि थप जग्गा आवश्यक परेको हो। मन्त्री परिषदको मिति 2082/24 निर्णय अनुसार धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर 9 पर्ने निश्चित जग्गाहरू अधिग्रहण गर्न लागि जनाइएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तँलाई जान्दो छैन, पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो। एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: हेर त रगत रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
9: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
13: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुन पार्क छ नि, त्यही गरौँ न र।
12: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
14: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-4037।
15: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
16: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
15: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
17: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: जैप
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6
2: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: जय माता मौला काली।
5: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार गरेमा सोबाट पीडित कर्मचारी सेवाग्राही वा निजका तर्फबाट जोसुकैले त्यस्तो व्यक्ति उप व्यवस्थापक समक्ष 15 दिन भित्र लिखित वा मौखिक रूपमा गुनासो गर्न सक्दछ। कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन 2071।
2: गण्डकी प्रदेश सरकार जनहितमा जारी सूचना।
3: ल ल दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: व्यवस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: साधारण सभा सम्बन्धी सूचना। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष तीर्थ प्रसाद घिमिरेको प्रमुख आतिथ्य थामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धि विनायक गणेश पञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4। दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल।
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट 80% दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
6: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
6: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
6: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकियाट्रिक सेवा,
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
4: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 को चितवन, फोन 0556-5514 र 5255517।
7: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
8: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
8: किन नै सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
8: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
10: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
11: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
10: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: BJ 战舰 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 24437।
1: अहिले बिहानको 11 बज्यो।
0: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो फौसोको थियो, फौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
6: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
1: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
0: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
3: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
4: बगैचा एडभेन्चर रिसोर्ट,
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट।
3: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
3: गैडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दगाट सुस्ता पूर्व। महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
5: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
6: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय FM 101.6 सामुदायिक रेडियो।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: सर, एउटा प्रश्न सोधौँ है।
3: सोधन
2: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
2: हस्, धन्यवाद सर।
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी। फोन 078-50-12-26। वेबसाइट www.maulakalika.org.np।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
11: तेलको जर्किन बोक्दै कता हो दिदी?
9: सञ्जीवनी तेल मिल।
11: किन नि सञ्जीवनी तेल मिल नै?
9: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
11: ए, पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
1: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
12: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
1: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 न्याय चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 98580-26445 र 98480-27445।

0: बाल बालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व
1: भन्ने होइन त अब 2000 मै जापानीज भाषा
2: 2000 मै जापानीज भाषा कहाँ
1: हजुर एम्स एबोर्ड एजुकेशन मा अब 2000 मै जापानीज भाषा
2: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
1: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एबोर्ड एजुकेशन मुख्य कार्यालय भरतपुर छ

0: मोहन, फोन 0556 5 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैडाकोट, फोन 0 78 50 12 94, मोबाइल 98 0 29 33 894।
1: सूचनाको हक।
2: प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयमा सूचना माग्ने वा पाउने सूचनाको हक हुन्छ।
1: नागरिकले नमागे पनि सार्वजनिक निकाय आफै सक्रिय भएर सार्वजनिक महत्त्वको सूचना प्रवाह गर्नु पर्दछ।
2: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
3: हेलो हाई, ओ साथी, तिमी कता हिडेको?
4: हाई, म आज गयाको ड्रेस पिनेको।
3: किन, के पाइन्छ र त्यहाँ?
4: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
5: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस सपमा।
0: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456 45 090 र 98555 5360।
6: जय माता मौला काली।
7: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
8: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
8: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
0: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612204337।
10: अहिले मध्याह्नको 12 बज्यो।
11: विजय FM 101.6 सामुदायिक रेडियो।

नेपाली रेडियो नेटवर्कको मध्याह्न 12 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रतिनिधि सभा बैठक जारी, नीति तथा कार्यक्रममाथि संसदले उठाएका प्रश्नको जवाब प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने, असार 7-8-9 गते चितवनमा महाधिवेशन गर्ने राष्ट्रपाको निर्णय, काङ्ग्रेसको संस्थापन समूहले आज काठमाडौँमा भेला गर्दै। स्थानीय र प्रदेशको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगको प्रस्ताव, एकै पटक निर्वाचन गर्दा राज्यको 4 अर्ब बढी खर्च बचत हुने, सहकारी पीड़ितको बचत फिर्ताका लागि भूमि मन्त्रालयद्वारा अर्थ मन्त्रालयसँग रकम माग। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी, नेतृत्वमा सिटौला र केसीबी स्टक्कर, कक्षा 11 र 12 को छात्रवृत्तिका लागि काठमाडौँ महानगरद्वारा आवेदन खुल्ला, जेठ 10 सम्म आवेदन दिन सकिने। पाकिस्तानमा प्रहरीको गाडी लक्षित गरी बम विस्फोट, 2 प्रहरी सहित 7 जनाको मृत्यु, ठूलो संख्यामा सर्वसाधारणहरू हताहतीको शिकार, इरानमाथि दबाव जारी रहने ट्रम्पको चेतावनी। र आइपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सले खेल्दै हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। प्रतिनिधि सभाको बैठक सम्बन्धी खबरबाट प्रतिनिधि सभाको बैठक जारी छ। आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नको अर्थमन्त्री डाक्टर सोनी वाग्लेले जवाब दिने कार्यसूची छ। यसअघि प्रधानमन्त्री बालेन शाहले जवाब दिने सम्भावित कार्यसूची सार्वजनिक भए तापनि उहाँले जवाब नदिने भएपछि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले जवाब दिन लाग्नु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 83-84 सरकारको नीति तथा कार्यक्रम यही वैशाख 28 गते संघीय संसद बैठकमा वाचन गर्नु भएको थियो। त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाब दिने, सांसदहरूबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र आज पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ। त्यस्तै प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिश भएको छ। सभामुख डीपी अरियालले अधिकारीको नाम सिफारिश गर्नुभएको हो। हर्कराज राईलाई हटाएर सभामुख अरियालले प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई ल्याउन लाग्नु भएको हो। संविधानको धारा 106 उपधारा 1 बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिश गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। त्यस्तै सरकारले आज बसेको मन्त्री परिषद बैठकका मुख्य निर्णयहरू पनि सार्वजनिक गरेको छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाको सदस्य सुशील खड्का, बागलुङ योगेश कौचन थकाली मुस्ताङलाई मनोनयन गर्ने, भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने लगायतका विभिन्न 4 मुख्य निर्णयहरू सरकारले गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले यसो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभएको हो। त्यस्तै रासोपाले सहमहामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति पनि गठन गरेको छ। आचार्य नेतृत्वको 5 सदस्यीय समितिमा नेताहरू गणेश पराजुली, प्रकाश चन्द्र परियार, डाक्टर चन्दा कार्की र सुशान्त वैदिक सदस्य रहेका छन्। चितवनमा हुने प्रथम महाधिवेशन का लागि सभापति रवि लामी छानेको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरिएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा भेला गर्दैछ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह बागमती प्रदेश स्तरीय भेला गर्न लागेको हो। नेता प्रकाश मानसिंहको चाक्सीबारी स्थित निवासमा 23 वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ। भेला बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा दिउँसो 1 बजेबाट शुरू हुने बताइएको छ। यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेश स्तरीय भेला आयोजना गरेको थियो। निर्वाचन आयोगले 2084 सालमा हुने स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूलाई प्रस्ताव गरेको छ। 2084 वैशाख 30 गते स्थानीय तह र सोही वर्षको मंगिर 4 गते प्रदेशसभाको पदावधि समाप्त हुने भएकाले दुवै निर्वाचन एकैपटक गर्दा राज्यको करिब 4 अर्बभन्दा बढी खर्च बचत हुने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो। निर्वाचनलाई मितवेही, प्रविधि, मैत्री र व्यवस्थित बनाउने उद्देश्यले आयोगले मंगलबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो। छलफलका क्रममा गत निर्वाचनमा जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गरेपछि रिक्त रहेका 74 स्थानीय तह र प्रदेशसभाका पदहरूमा निर्वाचन गर्ने विषयमा परामर्श भएको छ। भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न सक्रिय कोषमा बिउ पुँजीका रूपमा 25 करोड रुपियाँ व्यवस्थापन गर्न लागि छ। यसका लागि मन्त्रालयले रकम उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। मन्त्रालयले पीड़ित नागरिकलाई रकम फिर्ता तथा चक्रीय कोष सञ्चालनका लागि आवश्यक कार्यविधि समेत निर्माण गरेको छ। मन्त्रालयले कोषमा रकम प्राप्त भएपछि पीड़ितको कागजातका आधारमा रकम फिर्ता गर्ने तयारी गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु होला।

वर्ष एलजी का घर आशी सामान पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ्स गुड

यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: एरियल सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 kg एरियल माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन नागरिकता भएपुग्छ CJLX EMI मार्फत सजिलै खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाकी खबर नेपाल यातायात व्यवसायी राष्ट्र महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी छ महासंघको नयाँ नेतृत्व चयन गर्न 387 संस्थाका 1663 प्रतिनिधि पोखरामा रहेका छन् 27 गतेदेखि शुरू भएको सातौं महाधिवेशनले देशभरका यातायात व्यवसायीसँग सम्बन्धित प्राइभेट लिमिटेड कम्पनी समितिहरूको छाता संगठन महासंघको नयाँ नेतृत्व चयन गर्नेछ नेतृत्वका लागि वरिष्ठ अध्यक्ष पुण्य प्रसाद सिटौला र अर्का वरिष्ठ उपाध्यक्ष हरिप्रसाद शरण बीच कड़ा प्रतिस्पर्धा देखिएको छ मंगलबार सिटौलाको पक्षमा कांग्रेस एमाले माओवादी समेत सहमति गराउने प्रयास भएको थियो तर एउटा समूहले असहमति सुनाउँदा असफल हुन पुगेको छ अध्यक्षका लागि पूर्व अध्यक्ष विजय स्वा र योगेन्द्र कर्माचार्यले फरक फरक पात्र बनाउन चाहेका थिए तर कांग्रेसबाट सिटौलाकै नाम अगाडि आएपछि एउटा समूह असन्तुष्ट बनेको छ र पुराना तीन दल एकै ठाउँ उभिने प्रयास पनि असफल बनेको हो काठमाडौँ महानगरपालिकाले जेठ 1 गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 83-84 कक्षा 11-12 छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएको हो महानगरपालिकाको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ अनलाइन आवेदन जेठ 10 गतेसम्म दिन सकिनेछ छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रम आधारित 100 वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ बितेका 24 घण्टामा 1687 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन् यसबाट राज्य कोषमा 20,31,506 रूपियाँ राजस्व दाखिला भएको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 85 नियम विपरीत राइड सेयरिङ गरेका 163 संकेत बत्ती उल्लङ्घनकर्ता 142 र तीव्र गतिमा सवारी साधन हुर्काएका 117 जनालाई कार्यवाही गरिएको हो हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: यो नयाँ वर्ष एलजी का घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: गर्नुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको शक्तिशाली बम विस्फोटमा परि 7 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 2 प्रहरी र 5 सर्वसाधारण रहेका छन्। प्रहरीका अनुसार खैबर पख्तुनख्वाको लक्की मारवत जिल्लामा नियमित गस्तीमा रहेको प्रहरीको गाड़ीलाई लक्षित गरी विस्फोट गराइएको हो। विस्फोट भीड़भाड़युक्त बजार क्षेत्रमा भएकाले घटनास्थल नजिकै सर्वसाधारणहरू पनि ठूलो संख्यामा हताहतीको शिकार भएका छन्। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको दबाव निरन्तर रहने चेतावनी दिएका छन्। उनले इरानको सैन्य क्षमता कमजोर भइसकेको दावी गर्दै अमेरिका आफ्नो लक्ष्य हासिल गर्न दृढ रहेको समेत बताएका छन्। चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथि लगाइएको नाकाबन्दी प्रभावकारी रूपमा काम गरिरहेको समेत दावी गरेका छन्। अब खेल खबर। आईपीएल क्रिकेटमा आज बेलुका पौने 8 बजे रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सले खेल्दैछन्। हिजो बेलुका अहमदाबादमा भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई हराएको छ। गुजरात 82 रनले विजयी भएको हो। हिजो बेलुका अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 5 विकेट गुमाएर 168 रन बनाएको थियो। गुजरातका लागि साई सुदर्शनले सर्वाधिक 61 रन बनाएका छन्। आईपीएल अङ्क तालिकामा गुजरात 12 खेलमा 16 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हैदराबाद सम्मान खेलमा 14 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभा बैठक जारी। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले दिने। असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन गर्ने रासोपाको निर्णय। काङ्ग्रेसको संस्थापन समूहले आज काठमाडौँमा भेला गर्दै। स्थानीय र प्रदेशको निर्वाचन एकै चरणमा गर्न निर्वाचन आयोगको प्रस्ताव। एकै पटक निर्वाचन गर्दा राज्यको 4 अर्ब बढी खर्च बचत हुने। सहकारी पीड़ितको बचत फिर्ताका लागि भूमि मन्त्रालयद्वारा अर्थ मन्त्रालयसँग रकम माग। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी। नेतृत्वमा सिटौला र केसीबी स्टक्कर। कक्षा 11 र 12 को छात्रावृत्तिका लागि काठमाडौँ महानगरद्वारा आवेदन खुल्ला। जेठ 10 सम्म आवेदन दिन सकिने। पाकिस्तानमा प्रहरीको गाड़ी लक्षित गरी बम विस्फोट। 2 प्रहरी सहित 7 जनाको मृत्यु। ठूलो संख्यामा सर्वसाधारणहरू हताहतीको शिकार। इरानमाथि दबाव जारी रहने ट्रम्पको चेतावनी। र आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र कोलकाता नाइट राइडर्सले खेल्दै हैदराबादलाई हराउँदै गुजरात शीर्ष स्थानमा। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: आफन्तको साथ आफ्नो मनको आभास यो हो सामुदायिक रेडियो विजय एफएम 101.6 मेगाहर्ज
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोला जान्दो सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
6: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
5: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
6: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि। स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
7: ए ल ल, जाऊ जाऊ जाऊ।
8: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
9: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612024437।
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
10: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
11: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
12: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
11: भयो दाई।
13: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि, गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनाउनु सास, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैँडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बेटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
3: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
4: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैँडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैँडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बाल बालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिटचिट पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
4: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550509 34।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
7: घरै उज्यालो
8: भाइ। ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
9: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ, अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
8: होइन, कसरी यस्तो भयो भाउजू?
9: पानी पर्यो भनेर तार छुटाउनु जानु भएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
8: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
9: भन्न नि लाज हुन्छ बाबु, कुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो, 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
1: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
10: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: BJ 淡静विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले दिउँसोको 1 बज्यो।
2: दात मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
0: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
2: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठीक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: तेलको जर्किन बोक्दै कता हो दिदी?
4: सञ्जीवनी तेल मिल।
3: किन नि सञ्जीवनी तेल मिल नै?
4: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बालबालिकालाई मालिस गर्न पनि हुने।
3: ए पक्नुस् पक्नुस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
0: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
0: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा गैडाकोट 2 न्याय चोक नवलपुर, प्रोप्राइटर रामचन्द्र सापकोटा, मोबाइल 98580-26445 र 98480-27445।
6: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
7: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: विजय एफएम 101.6 समुदायको आवाज।
1: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासै अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुल पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
10: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
11: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन, वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
12: हरिप्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ।
4: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी।
5: जय हनुमान ज्ञान गुण सागर।
6: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
1: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
6: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर गैडाकोट 9 नवलपुर।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर गैडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो, एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइसराईको हकमा बसाइसराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
9: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: घरै उज्यालो।
12: हेलो, यता म इलेक्ट्रिसियन। तपाईँलाई थाहा छ विद्युतीय करेन्टले मान्छे कसरी मर्छ? करेन्ट बग्ने बिजुलीको नाङ्गो तार छुने अनि बिजुली बलेन भनेर मेन स्विच बन्द नगरी तार चलायो भने करेन्ट लाग्न सक्छ। बढी भोल्टेज आएको समय पर्यो भने त नाङ्गो तारले ज्यानै लिन सक्छ। कसैलाई करेन्ट लागेको देखेमा त्यो मान्छे र तारलाई छुनु हुँदैन। बचाउन खोज्ने नै करेन्ट लागेर मरेका घटनाहरू पनि छन् है। त्यसैले कसैलाई करेन्ट लागेको देखेमा सुक्खा काठको लट्ठीले मान्छेलाई तारबाट छुटाउने अनि सकेसम्म छिट्टै नजिकको स्वास्थ्य चौकीमा पुर्याइहाल्ने। घरमा बत्ती बिग्रियो भनेर आफै बनाउनतिर लाग्दा जोखिम हुनसक्छ। त्यसैले म जस्तै तालिम प्राप्त इलेक्ट्रिसियनलाई बोलाएर मात्रै बिजुली बनाउनु होला।
13: घरमा वायरिङको मर्मत सुरक्षित तरिकाले गरौँ अथवा तालिम प्राप्त प्राविधिकको सहयोग मागौँ।
12: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।

0: DJ Tanjin. विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
1: अहिले दिउँसोको 2 बज्यो।
2: विजय एफएम 101.6
0: भन्ने होइन त अब 2000 मै जापानीज भाषा
3: 2000 मै जापानीज भाषा कहाँ
0: हजुर एम्स एबोर्ड एजुकेशन मा अब 2000 मै जापानीज भाषा
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन आईएलटीएस पीटी सेट क्लास का साथै डियोलिंगो पनि पढाइन्छ
0: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512494 मोबाइल 9809293834 बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
3: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनाउलो सास थारू सांस्कृतिक नृत्यको साथ
3: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
3: सम्पर्क बगैचा एडवेंचर रिसोर्ट हरकपुर गैंडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082696
4: कस्तो
5: गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
6: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने मजा
5: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
6: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने

0: खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैंडाकोट फन पार्क छँदै छ नि
1: ए ल ल जाऊ जाऊ सबैजना
0: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
2: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204437
0: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
3: जन्म मृत्यु बसाइ सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
4: आफ्नो आवश्यकता पूर्तिको लागि मात्र होइन वन जङ्गलको संरक्षणमा समेत अग्रसरता देखाउने बानी बसालौ
0: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर

0: FM 101.5
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएको छ, अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
4: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
5: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
6: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
7: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाइ सरी आएको भए शोकको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
10: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
9: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
11: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट नवलपरासी, फोन 0785012026, वेबसाइट www.maulakalika.org.np।

0: शब्दको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च

0: कटाऊ नियमित बचत गरौं। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौं र बचत गर्ने बानी बसालौं। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्तापूर्व।
1: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
2: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैंडाकोट 9 नवलपुर।
3: ओहो दाई, नमस्कार।
4: नमस्कार,
3: आराम हुनुहुन्छ?
4: आरामै छु।
3: घर त राम्रो बनाउनु भएछ?
4: यसो भनौँ।
3: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
4: यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
3: ए, गजबको काम गर्दा रहेछ नि त।
5: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवायरिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैंडाकोट 4 दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139। तेलको जर्किन बोक्दै कता हो दिदी?
6: सञ्जीवनी तेल मिल।
5: किन नि सञ्जीवनी तेल मिल नै?
6: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ। त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
5: ए, पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
2: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
5: हाम्रा विशेषताहरू, लोकल तोरीको शुद्ध तेल, घरायसी तोरी पेल्ने व्यवस्था रहेको छ। हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
2: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैंडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9580 26445 र 9840 27445।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ। म त्यहीँ जान्छु, गइहाले है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
5: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो। त्योभन्दा कम त मलाई थाहै छैन, 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
6: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो, दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
7: मेरो तोला कान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98550-50934।
8: निशुल्क कानुनी सहायता।
9: निशुल्क कानुनी सहायता भनेको असमर्थ व्यक्तिलाई सरकारको तर्फबाट दिइने कानुनी राय सल्लाह तथा त्यस्तो व्यक्तिको तर्फबाट अड्डा अदालतहरूमा गरिने बहस, पैरवी, लेखा पढी तथा कानुनी कारवाहीका सम्बन्धमा उपलब्ध हुने अन्य सेवा समेत हो।
8: वार्षिक 40,000 रुपैयाँ वा सोभन्दा कम आय हुने व्यक्ति वा लैङ्गिक हिंसा वा सशस्त्र द्वन्द्वबाट पीडित व्यक्ति कानुनी सहायता उपलब्ध गराइन्छ।
9: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
10: हेलो, हाई, ओ साथी, तिमी कता हिँडेको?
11: हाई, म आज गयाको ड्रेस पिनेको।
10: किन, के पाइन्छ र त्यहाँ?
11: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
12: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा, गैडाकोट ड्रेस अपमा।
4: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45090 र 98550-50360।
13: जय माता मौला काली।
14: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
15: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
14: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
15: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
14: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
15: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला

0: काली मौला काली केबल कार गैंडाकोट एक नवलपुर।
1: ए दीदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
2: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163। 9851 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9861220437।
5: अहिले दिउँसोको 3 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालन शाह गैल भएको विषयले सदन तात्यो। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा। केही बेरका लागि स्थगित संसद बैठक पुनः सुचारू। संघीय सरकारमा मन्त्रालयको संख्या 18 झारियो। 4 मन्त्रालय खारेज वा गाभिने। लैंगिक असमानता अध्ययनका लागि 5 उपसमिति गठन। अध्यादेश मार्फत शिक्षा ऐन संशोधन गरिएको प्रति स्थानीय तहको कड़ा आपत्ति। जेएनजी आन्दोलनको प्रतिवेदन आगामी 5 दिनभित्र सार्वजनिक गर्ने मानवाधिकार आयोगको प्रतिबद्धता। सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने काम सम्पन्न। वसन्त ऋतुको आरोहण सिजन औपचारिक रूपमा शुरू। भारत सरकारले बढायो सुन र चाँदीको आयात शुल्क। 6% बढेर 15% पुग्यो। महाराष्ट्रमा भीषण हावाहुरी र वर्षा। 3 सहित 6 ज्यान गयो। र आईपीएलमा आज आरसीबी र कोलकाता भिड्दै लगातार 2 शून्यमा आउट भएका विराट कोहली दबावमा। फिफा विश्वकपका लागि साविक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा।

वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता पाए पुग्छ, शर्तहरु लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

0: चाहिए छ।
1: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नया वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: मोटरसाइकल जित्ने मौका पनि। QR कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् CG सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो NRM 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर सुरु गरौं। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा सम्बन्धी खबरबाट। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि आज छलफल चल्दा प्रधानमन्त्री बालन शाह गैल भएको विषयले आजको बैठक गर्माइरहेको छ। प्रधानमन्त्री बालन शाहको खोजीमा सदन तातेको हो। विपक्षी सांसदहरूले संसदमा प्रधानमन्त्री बालन शाहको राजीनामा माग गरेका छन्। विपक्षीको अवरोधले 15 मिनटका लागि स्थगित संसद बैठक भर्खरै मात्रै फेरि सुचारू भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीले राजीनामा माग गरेका छन्। आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ, जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डाक्टर सोनी मुवागले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीको खोजी गर्दै विरोध गरिरहेका छन्। यसैगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालन शाह संसदमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका सांसदले बैठक बहिष्कार गरेका छन्। सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू अहिले बैठक छाडेर बाहिरिएका थिए। आगामी आर्थिक वर्षको नीति कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीले राजीनामा माग गरिरहेका थिए।
3: माननीय सदस्यहरू आले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भए। माननीय सदस्यहरू,
2: विवादकै बीचमा सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने समय दिनुभएको थियो। सांसद अर्जुन नरसिंह केसीले बोल्दै भन्नुभयो, म 2048 यताका संसदमा छु, नियमावली परिवर्तन नहुँदासम्म अहिले छलफलमा प्रधानमन्त्रीले नबोल्दा पनि हुन्छ, उहाँले तोकेको मन्त्रीले बोल्न मिल्छ, तर जवाब दिने बेला चाहिँ प्रधानमन्त्री आउनै पर्छ, त्यस बेला उहाँ नआए हामीले छलफल बहिष्कार गर्नुपर्छ, उहाँको भनाइ थियो।
4: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यहाँ चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण माननीय सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो। त्यो किनभने यो नियमावलीमा प्रश्न रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अध्यावधिक हो।
2: अर्थमन्त्री सोनी मुवागले प्रतिनिधि सभामै रोकेपछि यता राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ। यता नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड घ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद सचिवालयलाई रूलिङ गर्नुभएको थियो। जसअनुसार सभामुखको ध्यान आकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने हुन्छ। थापाले रासपाको उदय जेएनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। यसअघि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र नेकपा एमालेका सांसदहरू आज आमने सामने भएका थिए। एक अर्काका अभिव्यक्तिलाई लिएर उनीहरू संसदमै सवाल जवाफमा उत्रिएका हुन्। संघीय सरकारले मन्त्रालयहरूको संख्या घटाएर 17 झार्ने प्रधानमन्त्री कार्यालय सहित 18 महत्वपूर्ण निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्दै यसअघि कायम 22 मन्त्रालयको संख्या कटौती गरेको हो। नयाँ व्यवस्था अनुसार युवा तथा खेलकुद, खानेपानी, शहरी विकास र संघीय मामिला जस्ता मन्त्रालयलाई अन्य मन्त्रालयमा गाभ्ने वा खारेज गर्ने तयारी गरिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 गरेको संशोधनप्रति स्थानीय तहका प्रतिनिधिमूलक संस्थाले विरोध जनाएका छन्। गाउँपालिकाका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले आज विज्ञप्ति जारी गर्दै केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 2028 83 मार्फत विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी व्यवस्थामा हस्तक्षेप भएको उनीहरूले संयुक्त विज्ञप्ति मार्फत जनाएका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पूर्वतारोहण सञ्चालक संघ नेपाल ईओएएन अन्तर्गत खटिएको 13 सदस्यीय शेर्पा टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। मिङमा दोर्जी शेर्पाको नेतृत्वमा रहेको टोलीले आज बिहान 10:25 चुचुरोमा पुगेर नेपाल सरकार र पर्यटन विभागको झण्डा फहराएको हो। सर्वोच्च अदालतको इजलासमै हुलहुज्जत गरेको आरोपमा वादी अभियन्ता रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चलचित्र लाली बजारले वादी समुदायको बदनाम गरेको भन्दै त्यसको प्रदर्शन रोक्न माग गर्दै उहाँले रिट दायर गर्नुभएको थियो। सोही मुद्दाको सुनवाईका क्रममा इजलासमा अभद्र व्यवहार गरेको भन्दै पक्राउ पर्नुभएकी उहाँलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको काठमाडौँ प्रहरीले जनाएको छ। कपिलवस्तुको चन्द्रौटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालको 38 लाख रुपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमित पाण्डेय र नेपाल बैंक चन्द्रौटा शाखाका क्यासियर सहित 5 कर्मचारी रहेका छन्। उनीहरूले बिरामीको सेवा शुल्क बापत संकलन भएको रकम नक्कली भौचर बनाई हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सेंसर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टीसीएल, इंस्पायर ग्रेटनेस।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: टॉकिंग टॉक
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। छिमेकी मुलुक भारतले सुन र साँधीको आयातमा लाग्ने भन्सार शुल्कमा भारी वृद्धि गरेको छ। भारत सरकारले आज सूचना जारी गर्दै 6% रहेको आयात शुल्कलाई बढाएर 15% पुर्याएको हो। यता भारतको महाराष्ट्रमा आएको भीषण हावाहुरी र वर्षाका कारण 6 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 3 जना बालबालिका समेत रहेका छन्। अब खेलकुद। इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुरु, आरसीबी र कोलकाता नाइट राइडर्स आमने सामने हुँदैछन्। रायपुरमा नेपाली समयअनुसार राति 7:45 शुरू हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। अङ्क तालिकाको दोस्रो स्थानमा रहेको आरसीबीका प्रमुख ब्याटर विराट कोहली पछिल्ला 2 इनिङ्समा 0 आउट भएपछि आज उनीहरूमाथि दबाव रहने देखिएको हो। यता आगामी जून 11 उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकप 2026 लागि 7 विजेता अर्जेन्टिनाले 55 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन शाह गैल भएको विषयले सदन तात्यो। विपक्षी सांसदले संसदमै मागे प्रधानमन्त्रीको राजीनामा। स्थगित संसद बैठक पुनः सुचारू। संघीय सरकारमा मन्त्रालयको संख्या 18 झारियो। 4 मन्त्रालय खारेज वा गाभिने। लैंगिक असमानता अध्ययनका लागि 5 सदस्यीय उपसमिति गठन। अध्यादेश मार्फत शिक्षा ऐन संशोधन गरिएको प्रति स्थानीय तहको कड़ा आपत्ति। जेएनजी आन्दोलनको प्रतिवेदन। आगामी 5 दिनभित्र सार्वजनिक गर्ने मानवाधिकार आयोगको प्रतिबद्धता। सगरमाथाको चुचुरोसम्म बाटो खोल्ने र डोरी टाँग्ने काम सम्पन्न। वसन्त ऋतुको आरोहण सिजन औपचारिक रूपमा शुरू। भारत सरकारले बढ़ायो सुन र चाँदीको आयात शुल्क। 6%बाट बढ़ेर 15% पुग्यो। महाराष्ट्रमा भीषण हावाहुरी र वर्षा। 3 बालबालिकासहित 6 जनाको मृत्यु। र आईपीएलमा आज आरसीबी र कोलकाता भिड्दै लगातार 2 खेलमा 0 आउट भएका विराट कोहली दबावमा। फिफा विश्वकपका लागि साबिक विजेता अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा। अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै।

0: प्रत्येक श्रोता को मन को आवाज यही आवाज में सभी को मन यो हो सामुदायिक रेडियो विजय एफएम समुदाय को आवाज।
1: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधि को रिसोर्ट।
2: बगैचा एडवेंचर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांच सनडाउनर को सुनौलो साँस थारू सांस्कृतिक नृत्य को साथ
2: बगैचा एडवेंचर रिसोर्ट
1: हर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
2: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693।
3: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
6: मेरो तोला कान्त सुना पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 9855505934।
7: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
8: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फुल पार्क छ नि, त्यही गर हुन्न र।
7: ल ल, गएर तुरन्त बुक गरिहाल है।
9: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 मोबाइल 9862124437।
10: साधारण सभा सम्बन्धी सूचना। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 मा हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार, समय बिहान 11 बजे, श्री सिद्धि विनायक गणेश पञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4। दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल।

आफ्नो ब्याङ्क, वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।

0: FM 107.9।
1: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
3: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे। स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोलाकान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
4: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
5: हेलो हाई, ओ साथी तिमी कता हिडेको?
6: हाई, म आज गयाको ड्रेस भनेको।
5: किन, के पाइन्छ र त्यहाँ?
6: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ। बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
7: हाम्रा सेवाहरू स्कुल, कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेज सम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा।
8: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-5450-090 र 98550-50360।
9: जय माता मौला काली।
10: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबलकार सँगैको रोमाञ्चक यात्रा आराम।

0: आनन्ददायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौलाकाली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिरसँगै इला रिसोर्ट मौलाकाली, मौलाकाली केवलकार, गैंडाकोट एक, नवलपुर।
2: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
3: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
4: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
5: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले दिउँसोको 4 बज्यो।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता स्वस्थ सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता।

0: मौला काली
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका
2: माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारिसोट मौला काली
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारिसोट मौला काली
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारिसोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर
3: अटल आस्थाको सुस्फूर्त जमघट देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर मौला कालिकाको प्रतापले पुग्छ मनको कामना आदि शक्ति भगवतीको गरौ सधैं वन्दना
4: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ
3: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर
5: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट 9 फोन 078-50-12-26 वेबसाइट www.maulakalika.org.np
6: साधारण सभा सम्बन्धी सूचना ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तीर्थ प्रसाद घिमिरेको प्रमुख आतिथ्य थामा जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 मा हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ सम्झनाको लागि साधारण सभा हुने मिति जेठ 2 गते शनिबार समय बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4 दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल
7: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
8: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
9: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: पूर्वाधार बनाउने, घर छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य वन अतिक्रमण हो।
1: यस्तै बिना इजाजत राष्ट्रिय वन, निजी वन, आवादी समेतको वन पैदावार कटान, संकलन र ओसार पसार गर्ने सबै कार्य वन अपराध हुन्।
0: वन अतिक्रमण तथा बिना इजाजत वन पैदावार कटान, संकलन र ओसार पसार गराउनेलाई वन एन 2076 को दफा 50 बमोजिम बरामद काठको बिगो जफत गरी अधिकतम 5 वर्षसम्म कैद वा 2,00,000 रुपियाँ जरिवाना वा दुबै सजाय हुने प्रावधान छ।
1: साथै 50,000 भन्दा बढी मूल्य पर्ने बोझवाहक जस्तै ट्र्याक्टर लगायतका अन्य सवारी साधनमा बिना इजाजत वन पैदावार ओसार पसार गराएमा सो बोझवाहक तथा सवारी साधन समेत जफत हुनेछ।
0: यसका अलावा वन पैदावारमा आधारित उद्योगले प्रचलित कानून विपरीत वन पैदावार राखेमा थप 2,00,000 रुपियाँ जरिवाना हुनेछ।
1: तसर्थ वन ऐन 2076 को बर्खी लाभ हुने कार्यहरू नगर्न नगराउनु हुन सरकारवाला सबैमा हार्दिक अनुरोध छ।
0: गण्डकी प्रदेश सरकार पोखरा नेपाल
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
5: मेरो तोलाकान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
6: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्रणाली, सही चोक नानगढ, चितवन फोन 0-56-494-373 र 494-741। शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0-56-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: हेलो हाई, ओ साथी तिमी कता हिँडेको?
9: हाई, म आज गयाको ड्रेस भनेको।
8: किन, के पाइन्छ र त्यहाँ?
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैडाकोट ड्रेस अपमा।
7: सम्पर्क गैंडाकोट ड्रेस अप, गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन, प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98456-45-0090 र 98550-50-360।
11: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
12: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
13: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
14: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
15: सर्जरी सम्बन्धी सेवा,
14: हाड जोडी सम्बन्धी सेवा,
15: स्त्री तथा प्रसूति रोग सेवा,
14: बाल रोग सेवा,
15: न्युरो सर्जरी सेवा,
14: न्युरो साइकेट्रिक सेवा,
15: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
13: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 0556 5514 र 5514 17।
16: नोट, नारायणी सामुदायिक हस्पिटल मा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोष बाट

0: प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
2: अहिले साँझको 5 बज्यो।

बाल बालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बाल बालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: भन्ने होइन त अब 2000 मै जापानीज भाषा
3: 2000 मै जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशन मा अब 2000 मै जापानीज भाषा
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PTE सेट क्लास का साथै डियोलिङ्गो पनि पढाइन्छ
2: जापान यूके अस्ट्रेलिया क्यानाडा यूएसए न्यूजीलैंड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556588694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512494 मोबाइल 9809233894
4: साधारण सभा सम्बन्धी सूचना ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 औं साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्य थामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 मा हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4 दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल

0: आज कुन दिन हो थाहा छ तिमीलाई?
1: ए लास्ट टाइमको लकडाउनले कुन दिन कुन बार केही थाहा छैन। हेलो
2: सरोज एटी केटीसँग मोजो

0: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
2: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
3: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया चित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
4: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकार्य गरौं।
5: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
9: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
8: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98550074503 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम रमाइलो साँझको प्रखाय गराउनुभएका तपाईँ सम्पूर्ण प्रिय आफन्तमा। आज भने उपस्थित भइसकेका छौँ प्रविधिमा हुनुहुन्छ अरुण घिमिरे र यो आवाज हो अम्बिका नमसालको। प्रिय श्रोता आफन्तका भने कार्यक्रम रमाइलो साँझ कति बेला आउँछ भनेर कुरिरहनु भएको छ होला भन्ने पूर्ण विश्वास लिएर हामी सदाको जस्तै आजको 5:30 बजे पनि उपस्थित भइसकेका छौँ। हामी अबको 6:30 बजेसम्म तपाईँहरूसँग रमाइलो कुराकानी गर्नेछौँ अनि त्यसपछि तपाईँले रोज्नुभएका गीतहरू सुन्नेछौँ। अबको 1 घन्टा हामीले यो दिनभरिको थकानलाई मेटाउनेछौँ। तपाईँले यति बेला विजय एफएम 101.6 कार्यक्रम रमाइलो साँझ सुन्दै हुनुहुन्छ भने इन्टरनेट अनलाइनको माध्यमबाट हाम्रो पात्रो नेपाली पात्रो एप्लिकेशन सँगसँगै विजय एफएम 101.6 फेसबुक पेजबाट पनि कार्यक्रम लाइभ प्रसारण सुन्न सक्नुहुन्छ। कार्यक्रममा तपाईँले हामीसँग जोडिनको लागि हाम्रो स्टुडियोको फोन नम्बर 78750706 फोन गर्न सक्नुहुन्छ र रमाइलो कुराकानी गरेर गीतहरू पनि रोज्न सक्नुहुन्छ। त्यस्तै गरेर तपाईँले विजय एफएम 101.6 फेसबुक पेजमा सन्देशहरू पनि छोड्न सक्नुहुन्छ। यति बेलाको क्रममा भने अघि नैदेखि कोही साथी लाइनमा आएर कुरिरहनु भएको इसारा मिलिरहेको छ प्रविधिबाट। को हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर ओमणिजी नमस्कार। सन्चै आराम हुनुहुन्छ?
1: एकदम आजको दिनसम्म सबै ठिकै छ भनौँ है त। आराम रहे आरामकै कामना गर्दछु है त।
0: हस् हुन्छ पक्का पनि ओमणिजी। हुन्छ कार्यक्रममा जुन सुरुवातमै आउनुभयो सुरुवातमा फोन त लागिहाल्छ कुराकानी पनि हुन पाइन्छ। एकैछिन कुर्न पर्छ कि सुरुवातमा चाहिँ होइन।
1: हजुर हजुर होइन मैले त्यस्तो माइन्ड गर्दिनँ। म त लागे खुसी हुन्छु। मलाई त्यस्तो झर्को छैन। हिन्दीमा भनेको छ नि एउटा कहावत छ नि कुछ पाने के लिए कुछ गुमाना भी पर्दा है लुहा लुहा पुकार्दा है आदमी आदमी पुकार्दा है अगर पहचान गए तो किसी को भी दर्द अवश्य होता है उसको भी महसूस करना पड़ता है।
0: हुन्छ मणिजी जस खुसी लाग्छ।
1: गीत त मैले हजुरलाई नै मन पर्ने गीत रोज्दैछु आज त। त्यसो भएर गीतको बोल चाहिँ भन्ने नै एकछिन भने तपाईँलाई सरप्राइजमा राखेँ। म साथीहरू सम्झिन्छ है त।
0: हस् हुन्छ पक्का पनि।
1: सर्वप्रथम त हजुरलाई पनि मैले मिठो सम्झना गरेँ अनि त्यसै गरेर फोन उठाएर सहयोग गर्नुहुने हाम्रो अरुण घिमिरेजी हुनुहुन्छ उहाँको लागि अनि हाम्रो राजेन्द्र श्रेष्ठजी हुनुहुन्छ उहाँको लागि अनि हाम्रो रेडियो विजय एफएम हल स्टार्टिङ भन्न चाहन्छु। त्यसै गरेर मेरो साथीहरू भन्नुपर्दा सर्व सिंहजाली काजीराम मेम पनि मोती मगर मुना राई लिम्बू विमला एम्प सुमी लिम्बू प्रकाश गुरुङ मुरारी कोइराला गौतम कान्छा आशिष नयन देवेन्द्र सर्पकोटा हेमप्रसाद पाण्डे रत्नबहादुर थापा चन्द्र बस्नेत कमला मुखिया सृजना मुखिया मुना मुखिया इलामको चिया प्रोग्राम भन्दै म हजुरको यसपटक एउटा बिदा हुन्छु। धर्मिलाजी नमस्कार है त।
0: बाट कार्यक्रम रमाइलो साँझमा तपाईँहरू पनि फोन डायल गर्दै गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको फोन नम्बर 78750706 हामीले खुला गरिराखेका छौँ। यति बेला भने यसै नम्बरलाई डायल गरेर कोही साथी आइसक्नु भएको छ उहाँसँग पनि कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार गुड इभिनिङ। कहाँदेखि को बोल्दै हुनुहुन्छ? पक्का पनि ठिक छ। जे होस् सुरुवात सुरुवातमै हो भनौँ न होइन। अनि धर्मराजीको आवाज चाहिँ आज चाहिँ साँच्चै नेपालबाटै बोल्नु भएको जस्तो सुनिएको छ। आज पनि अप्रिल 1 भएको भए त्यसै भनिदिनु हुन्थ्यो होइन।
2: आज चाहिँ छुट्टी छ रुममै छु अनि यसो खानाहरू बनाएर अब खाएकै छैन अहिलेसम्म बिहानदेखिको खाना होइन अब खाने पनि गर्दैछु है त।
0: ओहो ल जे होस् हामीलाई माया गर्नुहुन्छ सम्झनुहुन्छ एकदम धेरै खुसी लाग्छ। हुन्छ ढकाल धर्मराजी सम्झना समर्पण राख्न सक्नुहुन्छ गीत भनेर रोजिसक्नु भएको छ।
2: सम्झना समर्पण राख्नु पर्दाखेरि विशेष गरी त यति बेला विजय एफएममा कार्यक्रम रमाइलो साँझ सुनेर बस्नुहुने जति पनि हुनुहुन्छ सबैलाई सम्झाउन चाहन्छु। अनि विशेष गरी आज जन्मदिन मनाउने हाम्रो पुरानो मिडिया प्रेमी हुनुहुन्छ झापाको पौरो भण्डारी अनि मेरो बहिनी छिन् सुषमा ढका दुवैजनाको जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु। अनि केही साथीहरू सम्झिनु पर्दाखेरि हाम्रो आशिष नयन सुनि लिम्बू सम्झिनु सरस्वता पोखरेल बहिनी दुसा राई अनि एलिसा लिम्बू हिमा राई बरुण चन्दले अनि सुनिता कुलुङ अनि नाना सानु सुनु सुनिता अनि हुनुहुन्छ हाम्रो लक्ष्मी छेत्री सपना खड्का मन्जु थापा बोबरी श्रीष मङ्गर निमा शेर्पा अल्का बान्तव स्काई नवीन पुर्गेली आकाश राई अनि वसन्त श्रेष्ठ प्रीति थामी कमला मुखिया अनि एक्सन विराज राई रत्नाथ चौहान अनि हाम्रो हुनुहुन्छ मेनुका श्रेष्ठ निकाली कमला अनिम भागेश्वर राणा राजघाले मगर प्रवीण मगर सपनाबहादुर थुल्पा गगन तिरथुमे सयात्री सरु अनि कला लिम्बू सरिना गुरुङ हरपल रोशनी प्याकुली गीता लिम्बू अनि लगायत जति पनि साथीहरूले अहिले कार्यक्रमलाई सुन्दै हुनुहुन्छ
0: नमस्कार भाइ भाइ धर्मराज हुनुहुन्थ्यो दुबईबाट यति बेला हामीलाई फोन गर्नुभएको थियो। जे होस् टाढाबाट हामीलाई सुनेर फोन गर्नुहुन्छ धेरै खुसी लाग्छ हामीलाई यस्तै माया गर्ने श्रोता आफन्तहरू देख्दा होइन। अह यति बेला पनि अर्को साथी पनि लाइनमा हुनुहुन्छ भन्ने इसारा मिलेको छ। को हुनुहुन्छ हजुर? नमस्कार।
3: नमस्कार हजुर।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुनसरी धरानदेखि विवश कुलुङ पृथक। के छ अनि हाम्रो विवशीको हाल खबर?
3: मेरो खबर एकदम ठिकै छ हजुर, राम्रै छ, आरामै छु, सन्चै छु। हजुरहरू पनि ठिकै हुनुहुन्छ नि हजुर?
0: हजुर, हामी पनि एकदमै ठिक छौँ विवशी। अह हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। गीत भने बज्नेवाला छ, अब बज्ने भाग मार्फत तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
3: हुन्छ हजुर, सम्झना समर्पण राख्नु पर्दा पुष्प चामलिङ राजकाले मगर राई अनिता अमिना हर्पल रोशनी कल्पना सार्थाङ बहिनी दिल्सा राई कमलकान्त प्रेमी श्रेष्ठ मामा रोशन पलाङ इतराम चौधरी गगन तेह्र थुमे लगायत सबै साथीहरूमा मिठो सम्झना भन्दै बिदा भयो हजुर।
0: हजुर नमस्कार, विवश कुलुङ पृथक हुनुहुन्थ्यो सुनसरीबाट। तपाईँ पनि फोन डायल गर्दै गर्न सक्नुहुन्छ, त्यस्तै गरेर सन्देशहरू पनि पठाउँदै गर्न सक्नुहुन्छ। कार्यक्रम रमाइलो साँझमा हामी तपाईँकै दिनभरिको थकानलाई मेटाउने कोसिस गरिरहेका हुन्छौँ। दिनभरि काममा जानुभएको हुन्छ, साँझमा कामबाट फर्किसकेपछि रमाइलो साँझ सँगसँगै बेलुकाको खानाको तयारी गर्दै गर्दा साइडमा रमाइलो साँझ सुनिरहँदा निकै नै रमाइलो महसुस भइरहेको छ होला होइन। यति बेला भने अर्को साथी पनि लाइनमा आइरहनु आइसक्नु भएको छ। को हुनुहुन्छ? हजुर नमस्कार।
4: हजुर दर्शन नमस्कार।
0: हजुर दर्शन नमस्कार। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ? पक्का पनि सृजनाजी, के छ हजुरको हाल खबर?
4: एकदम हाल खबर त सुविस्ता, आराम कुशल छु भन्नुपर्छ। मौसमको कुरा गर्नुपर्दा एकदम हुसिएको छ, चिसो छ मौसम। हजुरको ठाउँमा कस्तो छ? हजुरलाई कस्तो छ?
0: हाम्रोतिर चाहिँ एकदमै ठिक्क छ मौसम है, जे होस् त्यतातिर चाहिँ चिसो हुन्छ होइन, हाम्रोतिर चाहिँ गर्मी गर्मी हो, तर अहिलेसम्म चाहिँ शीतल शीतल नै छ। अह हुन्छ सृजनाजी, अलि अलि समयपछि नै कुराकानी भयो हजुरसँग होइन। पक्का पनि धेरै धेरै धन्यवाद छ सृजनाजी। अह हुन्छ, अगाडि आउने साथीले गीत रोजिसक्नु भएको छ, तपाईँ यसै गीतलाई समर्थन गर्दै सम्झना समर्पण राख्न सक्नुहुन्छ।
4: ए हस् हुन्छ, ओके। फर्स्ट अफ अल मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ बिल्कीहरूलाई नै अलिक बस्ने सँगसँग रेन्ज गर्नु है भन्न चाहन्छु।
0: धन्यवाद
4: हुन्छ उहाँको लागि। हस् हुन्छ ओके। अनि विजयपुर सिंहकै लागि अहिले बस्ने सँगसँग रेन्ज गर्नु है भन्न चाहन्छु। अनि त्यही साथीहरूले सम्झनु पर्दा एकदम इलामतिरै हुनुहुन्छ कमला मुखिया मुना मुखिया, अनि इलामतिरै हुन्छ खगर सुब्बा, इलामतिरै हुनुहुन्छ एकदम स्काई नजिक दाई नै हुनुहुन्छ एकदमै मुराली कोइराला हुनुहुन्छ, अनि एकदम अङ्गन सापकोटा दाई पनि हुनुहुन्छ, अनि प्रकाश दिनु हुनुहुन्छ, अनि एकदमै काठमाडौँतिर हुन्छ आशिष नै हुन्छ राई तामाङ हुनुहुन्छ, अनि एकदमै यता सुनिल लिम्बू, अनि झापातिर हुनुहुन्छ गुरस गुरस सुसारा, अनि झापातिर हुन्छ विजय कुमार राजवंशी, अनि झापातिर हुन्छ सुधी जान्तवा, अनि दिली अङ्कुदी निशा बान्तवा नै एकदम साह्रै सम्झना भन्न चाहन्छु। अनि अनि झापातिर हुनुहुन्छ दाई गङ्गा ओडालीलाई धेरै धेरै सम्झन चाहन्छु। अनि धेरै साथीहरू हुन्छ, अनि प्रदीप मुखिया सन्दीप मुखिया जनम मुखिया, अनि एकदम पूर्वेली आकाश दाईलाई पनि धेरै धेरै सम्झना छोड्दै हजुरलाई चाहिँ धेरै धेरै धेरै सम्झना मिठो माया कोही कसैलाई भुलेको छैन अहिले बसेर मेरो इन्जोन होला अनि एकदम गुड नाइट अल भन्दै हजुरलाई चाहिँ
0: हजुर नमस्कार भाइ भाइ सृजना मुखिया हुनुहुन्थ्यो इलामबाट सृजनाजीले पनि सम्पूर्णलाई मस्ट रूपमा सम्झेर गइसक्नु भएको छ कार्यक्रममा मैले साँझमा यति बेलाको क्रममा भने हामी मिठो भाका सुन्छौँ त्यसपछि बाँकी सन्देशहरू लिएर आउने नै छौँ तपाईँ फोन डायल गर्दै गर्न सक्नुहुन्छ सन्देश पठाउँदै गर्न सक्नुहुन्छ यति बेला भने मिठो भाका तपाईँहरूको लागि

माली दाईलाई बाटेको दामला मेरो माया छोडेर काजमलाई पक्का पनि छोडेर त जानै हुँदैन होइन हाम्रो माया चाहिँ चलिरहनु पर्छ छोड्नु हुँदैन कार्यक्रममा मैले साँझको विषयमा छ यस्तै यस्तै रमाइला रमाइला मायाका गफहरू पनि हुन्छ कहिलेकाहीँ यहाँ होइन

0: भएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
4: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
5: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने, अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेको छ।
6: मेरो तोला जान्त सिनाल पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, आनन्द मार्ग, चितवन। मोबाइल 98 550 50 934।
7: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
8: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
9: हेलो हाई, ओ साथी, तिमी कता हिँडेको?
10: हाई, म आज गैंडाकोट ड्रेस सबिनेको।
9: किन, के पाइन्छ र त्यहाँ?
10: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ, बजार डुल्नै पर्दैन, समयको पनि बचत हुन्छ।
11: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस सपमा।
8: सम्पर्क गैंडाकोट ड्रेस सप, गैंडाकोट 8 काङ्ग्रेस चोकबाट 200 मिटर पश्चिम, ढुङ्गाना भवन। प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना। मोबाइल नम्बर 98 456 45 090 र 98 550 50 360।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा। जाउँ न त जाउँ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
12: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
13: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
8: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि। प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204337।
12: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
1: लौन सुन्तली दिदी, वन त आगोले सखापै पार्न आँट्यो, के गर्ने होला भन्या?
14: जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लाग्या होइन के अरे?
1: हाम्रो

0: रूपमा नलागे पनि जंगली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँसपात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि नभई नहुने अक्सिजनमा पनि आगो लाग्यो हो कि? यो कुरो बुझ्नुहोस् न।
1: ए हो त नि है, सही कुरा गर्यौ तिमीले। मैले त यतातिर सोच्दै नसोचे कि
0: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुनी किन उठ्या?
1: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
2: मित्र प्रसाद सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
3: विजय तान्छे। विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
4: अहिले साँझको 6 बज्यो।

0: ओहो, फेरि पनि स्वागत छ कार्यक्रम रमाइलो साँझमा। यही हो विजय एफएम, गाउँ शहरमा गन्किने तराई पहाड रन्किने, होइन? कार्यक्रम रमाइलो साँझको विषयमा छौँ। अबको आधा घन्टा अझै हामी रमाइलो कुराकानी गर्नेछौँ। प्राविधिक कारणवश केही बेर हामी हराउन पुग्यौँ, त्यसको लागि क्षमा प्रार्थी छौँ। यति बेलाको क्रममा भने कोही साथी लाइनमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। धेरै बेरदेखि गरिरहनु भएको छ। हजुर नमस्कार।
1: हजुर
0: नमस्ते। नमस्ते नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रोशन फुलाहाङ राई। धेरै बेर कुर्नु पर्यो हजुरलाई है?
1: खासै त्यति धेरै कुराका कुद्ने काम गर्नु परेन
0: है।
1: अरुण सरसँग पनि कुराकानी गरे।
0: हुन्छ रोशनजी, पक्का पनि हुन्छ रोशनजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। गीत पनि रोजिसक्नु भएको छ होला, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: आज गीत सुन्नु पर्दाखेरि कृष्ण भक्त राई अनि सुनिता थेगिङको आवाजमा रहेको विनय कङ कङ भन्ने मलाई गीत सुनाउँ न ल।
0: पक्का पनि हुन्छ, हाम्रो प्राविधिक मित्रले बजाउनु हुनेछ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: साथीहरूले लिनु पर्दाखेरि विशेष त अब हजुर लगायत प्राविधिकमा रहेर साथी दिइरहनु हुने हाम्रो अरुण सर अनि रेडियो रमाइलो साथी दार्जिलिङ परिवार सबैको लागि म अब बस्दै गरेको लोक भाका पनि हजुरहरू सबैलाई सुनाउन चाहन्छु। अनि साथमा हुनुहुन्छ हाम्रो प्रकाश गुरुङज्यू, काजीराम नेपालीज्यू अनि दाई शङ्कर कार्की, दाई नै हुनुहुन्छ मनको साथी जीवन कार्की, दाई अरुण नदे कार्की अनि टङ्क किरात हुनुहुन्छ। यस्तै गरी हुनुहुन्छ हाम्रो गगन किराई चन्द्र अवस्थे नक्कबहादुर थापा कुमारी है अनि बहिनीमा भागिरहनु अल्काबान थापा हुनुहुन्छ। अनि त्यस्तै गरी हुनुहुन्छ हाम्रो टेकबहादुर कुमार है राजघलीमा घर शम्भु कटवन सागर कुमार हेम खाने अनि दाई चक्रबान थापा लक्ष्मी राई लोकिनी अनि भाइ नै हुनुहुन्छ प्रवीण मगर एक्सन विराज अरुण चन्दाली आशिष नै अमित अनन्दर मन्जु थापा अनि नामछुटेको अब धेरै साथीहरू पनि छ है सबैलाई अब बस्दै गरेको लोक भाका सुनाउँदै हजुरको बसेको छुट्टिन्छु। नमस्ते भाइ भाइ।
0: हजुर नमस्कार भाइ भाइ, रोशन फुलाङ राई हुनुहुन्थ्यो धरानबाज। पक्का पनि रोशनजीले पनि छोटो मिठो सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला पनि अर्को साथी पनि लाइनमा आइसक्नु भएको छ, उहाँसँग पनि कुरा गरौँ। हजुर नमस्कार।
2: नमस्कार हजुर, गुड इभिनिङ।
0: नमस्कार हजुर, गुड इभिनिङ। यो आवाज धेरै पछि सुन्न पाइयो
2: हजुर। एकदमै म झापाको दमकबाट चन्द्र बस्ने।
0: पक्का पनि चन्द्रजी, के छ तपाईँको हालखबर? सधैँ आरामै हुनुहुन्छ?
2: एकदम हामी यता आराम कुशल छौँ, मौसम पनि आराम कुशलै हुनुहुन्छ, पानी पर्नुहुन्छ थोरै अनि हावा चल्नु भएको छ राम्रो छ। अनि हजुर लगायत मौसम कस्तो उताको अनि हजुर अल इन्टरटेन पनि आराम कुशलै हुनुहुन्छ होला पक्कै पनि?
0: पक्का पनि हामी सबैजना आरामै छौँ चन्द्रजी, अनि धेरै पछि कुराकानी हुन पाए नि होइन
2: हजुर एकदमै।
0: हुन्छ चन्द्रजी, हाम्रो रोशनजीले गीत रोजिसक्नु भएको छ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
2: हजुर हुन्छ, हजुर लगायत अल इन्डिया टिमलाई भन्ने गीत सुने इन्जोय गर्नु होला भन्न चाहन्छु। अब जति साथीहरूले जन्मदिन मनाउनु अल साथीले जन्मदिन धेरै भ्याउन जति यात्रामा हुनुहुन्छ भन्न चाहे साथीहरू सम्झिनु पर्दा मन्त्री साथी जीवन कार्की हुनुहुन्छ, त्यसै गरी मन्जु थापा हुनुहुन्छ, त्यसै गरी आशिष नयन बस्नेत पनि हुनुहुन्छ, ओम मणि सापकोटा हुनुहुन्छ, त्यसै गरी प्रकाश गुरुङ हुनुहुन्छ, त्यसै गरी मोती मगर पनि हुनुहुन्छ, काजीराम नेउपाने हुनुहुन्छ, त्यसै गणेश श्रेष्ठ हुनुहुन्छ, त्यसै गरी शङ्कर कार्की पनि हुनुहुन्छ, त्यसै गरी रत्नबाल थापा हुन्छ मरमतिर, त्यसै गरी गगनतिर सुमे रोशन फुलाङ राई प्रतिमा स्वर्ती सयात्री सर एक्सन विराज राई आरामिका राई, त्यसै गरी सरिना गुरुङ निर्मला गुरुङ पनि हुनुहुन्छ, त्यसै गरी हुन्छ हर्बल रोशनी एन्जल सुरे बन्तबा, त्यसै गरी राज बन्तबा, जति साथीहरूले जहाँ जहाँबाट सुन्ने हुन्छ सम्पूर्ण मेरा प्रिय मित्रहरूलाई अब भनेदेखि सुने इन्जोय गर्नु होला भन्दै हजुर फेरि अर्को
0: हजुर नमस्कार बाई बाई। चन्द्र बस्नेतजी हुनुहुन्थ्यो, चन्द्र बस्नेतजीले पनि धेरै पछि हामीलाई फोन गर्नुभयो, जे होस् हामीलाई माया गर्नुहुन्छ। सन्देशहरू रहेको छ, रत्नबहादुर थापाले सन्देश लेखी पठाउनु भएको छ। नमस्ते नमस्कार हजुर, म पनि सुन्दैछु मोरङको रतुवा माईबाट, धेरै दिनपछि आएँ साथीहरू गगन दे रथुमे मनको साथी जीवन कार्की मिडिया प्रेमी निर्मला बनेम कमला बनेम सोमी लिम्बू ढकाल धर्मराज राजगरे मगर सरस्वता पोखरेल आशिष नयन बस्नेत भूमिका राई तामाङ मुना राई लिम्बू लगायत सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई उहाँले सम्झनु भएको छ, धेरै धेरै धन्यवाद छ रत्नबहादुर थापाजीलाई सन्देशको लागि। त्यस्तै गरेर एलिसा लिम्बुले पनि सन्देश लेखी पठाउनु भएको छ। हेलो सेवारो सेवारो, म पास्टर घर हाल काठमाडौँबाट एलिसा लिम्बु। साथीहरू सम्झनु पर्दा कान्छी चन्द्र बुर्जा मगर, मुटु दिलिसा राई, प्यारी मान्छे सरस्वता पोखरेल, घायल अभिरमन सुनार, दादा ढकाल धर्मराज, कुमार प्रजा, गगन तेह्रथुमे, दादा आशिष नयन बस्नेत, मायालु अमिना सुनवार, इतराम चौधरी, राज घले मगर, हरपल रोशनी, किराती अर्पण कुलुङ, शमशेर लिम्बु लगायत लगायत सम्पूर्णलाई सम्झनु भएको छ एलिसा लिम्बुले। धेरै धेरै धन्यवाद छ एलिसा लिम्बुजीलाई पनि सन्देशको लागि। त्यस्तै गरेर अर्को सन्देश छ लक्ष्मण मगरको। हेलो झुले, नमस्कार हजुर, निस्के छ खबर, म चाहिँ तिनजुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर, पाखरीवास, दुई थानकोटा, हाल मलेसियाबाट। मेरो सन्देश राख्नुपर्दा घर परिवार अनि खादबारीमा रहनुहुने घर परिवारमा पनि मिठो सम्झना र साथमा मेरा साथीहरू गीता मगर, देव बासकोटा, भावना चाम्पलिङ राई, रामलाल साम्पाङ राई, मिडिया प्रेमी निर्मला बनेम, सुस्मिता राई, सम्झना बराईली, घायल अभिरमन सुनार, गीता लिम्बु, सोनिसा लगायत सम्पूर्णलाई सम्झनु भएको छ। हाँ लक्ष्मण मगरजीले, लक्ष्मण मगरजीलाई पनि धेरै धेरै धन्यवाद। यति बेलाको क्रममा भने हामी मिठो भागा सुन्छौँ, त्यसपछि भागी सन्देशहरू लिएर आउने नै छौँ। यति बेला भने यो मिठो आवाज तपाईँहरूको लागि।

0: बिना यो कङकङ घुम्न जाउँ हङकङ होइन समय मिलेसम्म कता कता घुम्न जानुहुन्थ्यो होइन पक्का पनि हिमालय के अरे मिठो पूर्वेली भाका सुन्यौँ पूर्वबाटै आउनुभएको साथीले रोज्नु भएको थियो सन्देशहरू आएको छ सौगन रजाइले लेख्नुहुन्छ नमस्कार दिदी भन्नुभएको छ नमस्कार हजुर के छ हजुरको हालखबर सन्चै आरामै हुनुहोला होइन त्यसै गरेर विवेश कुलुङ पृथकले हामीलाई फोन पनि गर्नुभएको थियो उहाँले सन्देश पनि पठाउनु भएको छ सबै साथीहरूलाई सम्झाउनु भएको छ उहाँको आफ्नै आवाजबाट सबैको नाम लिइसक्नु भएको छ त्यसैले विवेशीलाई धन्यवाद दिँदै अर्को सन्देश पढ्नतिर लागे गगनतिर त मैले लेख्नुहुन्छ नमस्कार भन्नुभएको छ नमस्कार छ त्यसपछि साथीहरूलाई सिधै सम्झाउनु भएको छ गगनजीले कुमार प्रजा रत्नबहादुर थापा मनको साथी जीवन कार्की कृष्ण गुरुङ विष्णु खनाल शमशेर लिम्बू काजीराम नेउपानी प्रकाश गुरुङ उमरी सापकोटा मुरारी कोइराला लगायत अललाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ गगन तेरो थुमेजीलाई धेरै धेरै धन्यवाद छ भने मुना मुखियाले लेख्नुहुन्छ मुनाजीले लेख्नुहुन्छ हेलो ब्युटिफुल सिस अरुण सरलाई पनि नमस्कार म पनि सुन्दैछु इलामबाट मुना मुखिया सबैमा बराबर माया अनि सम्झना बाई भन्नुभएको छ मुना मुखियाजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि त्यस्तै गरेर गीता लिम्बुले सन्देश लेख्नुभएको छ सेवा र हजुर इट्स मी प्याकुली गीता फ्रम इलाम मिस यु चन्द्र लिम्बू एन्ड अल फ्रेन्डलाई भन्नुभएको छ गीता लिम्बूजीलाई पनि धेरै धेरै धन्यवाद छ भने सरु छेत्रीलाई हेलो नमस्ते अम्बिकाजी म पनि सुन्दैछु है बुटोलबाट सरस्वता पोखरेल सम्झना सबैमा भन्नुभएको छ सरु छेत्रीजीलाई पनि धेरै धेरै धन्यवाद छ सन्देशको लागि त्यस्तै गरेर अर्को सन्देश छ सृजना मुखियाको हेलो नमस्ते हजुर भन्नुभएको छ हजुर सिस भन्नुभएको छ सृजना मुखियाजीले अघि फोन पनि गर्नुभएको थियो त्यस्तै गरेर रामजी घिमिरेले लेख्नुहुन्छ नमस्कार सुन्दैछु भरतपुरबाट सम्झना सबैमा भन्नुभएको छ रामजी घिमिरेलाई पनि धेरै धेरै धन्यवाद छ हामीलाई सुनेर सन्देश पठाउनु भएकोमा त्यस्तै गरेर चाम्प्लिङ अम्बिका राईले लेख्नुहुन्छ मिस यु अल भन्नुभएको छ भने अर्को सन्देश रहेको छ विष्णु पाठक अधिकारीको अम्बिकाजी सुनिराखेको छु मुम्बईबाट है त भन्नुभएको छ धेरै धेरै धन्यवाद छ यति टाढाबाट हामीलाई सुनेर सन्देश पठाउनु भएकोमा त्यस्तै गरेर अर्को सन्देश रहेको हुन्छ ढकाल धर्मराजजीले त बिर्तामोड घर हाल भने उहाँ दुबईमा हुनुहुन्छ उहाँले फोनमा पनि कुराकानी गरिसक्नु भएको छ उहाँले गीत भने रोज्नु भएको छ शान्तारानी परिवार र नन्दु परिवारको गीत साइलो र नभुलमा छ बोलको गीत बजाइदिनु होला है भन्नुभएको छ साइलो रान भुलमा छ पक्का पनि भेट्नुभयो भने हाम्रो प्राविधिक मित्रले बजाउनु हुनेछ उहाँले साथीहरू सम्पूर्णको नाम लिनुभएको छ फोनमा पनि लिइसक्नु भएको छ त्यसैले सबै नामहरू चाहिँ पढ्नतिर नथालौँ कि होइन त्यसै गरेर भावना मगरले मिस यु अल फ्रेन्डलाई भनेर सन्देश पठाउनु भएको छ यति बेलाको क्रममा भने फोनमा कोही साथी हुनुहुन्छ भन्ने इसारा मिलेको छ उहाँसँग पनि कुराकानी गरौँ को हुनुहुन्छ हजुर नमस्कार नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ मोरङबाट रत्नबहादुर थापा भर्खरै मात्र हजुरको सन्देश मैले पढेको थिएँ अनि मोरङतिरको हालखबर कस्तो छ तपाईँको हालखबर कस्तो छ
1: मोरङतिर खबर भन्नुपर्दा हजुर यहाँ हाम्रो मोरङतिर त पानीले एकदम नछोड्ने भयो होइन
0: त्यस्तो पानी परेको छ है
1: हजुर हजुर अघि बिहान चाहिँ निकै ठुलो पानी पर्यो अब अहिले चाहिँ पानी पिइराखेको छ शीतल चाहिँ शीतलै छ तर अलिकति अब दुःखको कुरो चाहिँ अब पानीले साह्रै दुःख दिएको छ भन्नुपर्छ हजुर
0: ल एकदमै छिटो पानी बिदा होस् र अलिक सजिलो होस् होइन हाम्रो मोरङतिर हुन्छ रत्नबहादुरजी कार्यक्रममा आउनुभयो कुराकानी हुनु भयो खुसी लाग्यो गीत भने बज्दैछ तपाईँ अब बज्ने भाका मार्फत सम्झना समर्पण राख्न सक्नुहुन्छ
1: हुन्छ प्रथम त अब यति मिठो भइसक्यो भने हजुरलाई अनि टेक्निसियन मिस्टर अनि हाम्रो बिजेएफएम होल युनिटलाई नै अब बज्ने सङ्ग सुनेर इन्जोय लिनु होला भन्न चाहन्छु अनि हिजो मात्रै जन्मदिन मनाउँ हाम्रो काठमाडौँतिर लक्ष्मी छेत्री अनि भोजपुरतिर भाइ प्रवीण मगर अनि धरानतिर अहिले नै गाइसकेको प्रकाश श्रेष्ठ पनि उहाँलाई जन्मदिनको एक दिन ढिलो भए पनि धेरै धेरै शुभकामना उन्नति प्रकृति स्वास्थ्य दिइरहेको धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि केही साथीहरूलाई शुभकामना सन्देश राख्नुपर्दा हाम्रो गगन तेह्र थुमे मनको साथी जीवन कार्की हुन्छ अनि त्यसै गरेर हाम्रो अल्का बान्तबा अन्जनेत्री प्यारी साम्पाङ अनि गुना जनम राई हुनुहुन्छ त्यसै गरेर हाम्रो चक्र बान्तबा अनि मुन सपना राई लिम्बू बिमलाई एम्फू हुनुहुन्छ, आरमिका राई, मनकुमारी कान्छी कुलुङ प्रतिमा स्पष्टी हुनुहुन्छ, अनि हाम्रो ओमनी सापकोटा, मुरली प्रसाद कोइराला, प्रकाश गुरुङ, काजीराम नेपाल, कृष्ण गुरुङ, बहिनी परिया गुरुङ, अनि यक्सन गिराज लगायत सम्पूर्ण साथीहरूलाई अब भन्ने सङ्ग सुनेर हिँड्छ लिनुहोला भन्दै बिताउन चाहन्छु। नमस्ते, बाई बाई।
0: हजुर नमस्कार, बाई बाई। रत्नबहादुर थापा हुनुहुन्थ्यो मोरङबाट। रत्नबहादुरजीले पनि छोटो मिठो कुराकानी गरेर छुटिसक्नु भएको छ, तपाईँ फोन डायल गर्दै गर्न सक्नुहुन्छ यति बेलाको क्रममा, भने हामी अर्को भाका सुन्छौँ भन्दा पनि कोही साथी फोनमा हुनुहुन्छ उहाँसँग कुराकानी गरेपछि भने हामी अर्को भाका सुन्नेछौँ। को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार, फोनमा कोही हुनुहुन्थ्यो, आवाज आइरहेको छैन। हुन्छ, यति बेला हामी भने अर्को मिठो भाका सुन्छौँ, त्यसपछि भने हामी फोनमा कुराकानी गर्नेछौँ। तपाईँ फोन डायल गर्दै गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको फोन नम्बर 78 50 14 00 छ, हामीले खुला गरिराखेका छौँ। यति बेला भने यो मिठो भाका तपाईँहरूको

0: रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम रमाइलो साँझमा स्वागत छ भन्दा भन्दै बिदा हुने बेला भइसकेको छ। तर कोही साथी लाइनमा हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गरौँ। को हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो नमस्ते।
0: हेलो हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? आशिष नयन काठमाडौँबाट। आशिष जीको शुरुआतमा फोन आउँथ्यो, आज अन्तिम अन्तिमतिर फोन आएछ नि त। हुन्छ आशिष जी, के छ हालखबर? सन्चै आरामी हुनुहुन्छ?
1: ठिकै छ, भन्नु पऱ्यो यतातिर हावा चल्दैछ, शीतल शीतल मौसम छ, पानी पर्न जस्तो पनि छ, परिहाल
0: होइन है, हुन्छ आशिष जी अन्तिम अन्तिममा आउनु भएको छ, छोटो मिठो कुराकानी गरौँ। गीत भने हामी बजाउनेछौँ, तपाईँ सम्झना समर्पण राख्न सक्नुहुन्छ।
1: हुन्छ, विशेष त यहाँहरू एफएम इन्डिया टिमलाई सम्झना गरेँ, अनि साथीहरू भुवन सुन्दर, निर्मला भट्ट, एक्सन विराज, ढकाल धनुराज, अनि वरुण सन्तले सुनिमु, कमला मुखिया, मुना मुखिया, सुजना मुखिया, बन्दिल सारे संस्था, फुटेन पूर्वी नाक्सलाई, भुङ्खा राई तामाङ, राज घले मगर, मोटा कोटा, अनि दाजुराम नेवानी, प्रकाश गुरुङ, हनुमुरानी कोइराला, रत्नबहादुर थापा, गगन तेरसिम कान्छा, चन्द्र बस्नेत, अनि रोशन खुलाङ, त्यसरी मिस्टर निर्मला उनिम, टिकाराम सन्तले, अनि मन्जु थापा लगायत सबैजना विशेष नाम सुत्ने साथीहरूलाई पनि सम्झना गर्दै
0: छिटो मिठो कुराकानी गरेर छुटिसक्नु भएको छ। आशिष नयन बस्ने हुनुहुन्थ्यो काठमाडौँबाट, धेरै धेरै धन्यवाद आशिषजीलाई छोटो मिठो कुराकानीको लागि। आजको लागि भने सन्देश पठाउनु हुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्नुपर्छ, किनभने कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ। आज जति साथीहरूले फोन गर्नुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद, सन्देश पठाउनु हुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद छ। कार्यक्रमलाई धेरै माया गर्नुभएको छ, यस्तै माया गरिरहनु होला, अन्य कार्यक्रमलाई पनि यस्तै माया दिनुहोला, विजय एफएमबाट बुझ्ने अन्य कार्यक्रम पनि सुन्दै रहनुहोला। कार्यक्रम सुनेर फोन नगरे पनि सन्देश नपठाए पनि यति बेलासम्म सुनेर साथ दिनुहुने श्रोता आफन्तहरूलाई पनि विशेष धन्यवाद छ। अर्को श्रृङ्खलामा भेट हुने बाजाका साथ प्रविधिमा प्रविधिका मित्रले बजाउनु भएको गीतलाई ठुलो पारेर सुन्दै यो आवाजलाई तपाईँहरूसम्म पुर्याउनु सहयोग गर्नुहुने अरुणजीलाई विशेष आभार प्रकट गर्दै अर्को श्रृङ्खलामा भेट हुने बाजा गर्दै आजको श्रृङ्खलाबाट पनि अम्बिकालाई विशाल बिदा हुन्छु। नमस्कार।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
3: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्ने नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
4: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
1: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-50934।
0: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट,
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट। जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
0: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर कैडाकोट 11 नौलपुर, मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 छ, इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा फर्मिला लामिछानेको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। प्रधानमन्त्री आउनुपर्ने विपक्षीको अडानपछि प्रतिनिधि सभा बैठक भोलि बस्ने गरी स्थगित। बैठकमा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरूको आग्रह। राजसपाको पहिलो महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा हुने। सुकुम्बासी संघद्वारा भोलि 5 घण्टा पूर्व पश्चिम राजमार्ग चक्का जामको घोषणा। र सर्वोच्चको मौनता प्रतिबार एसोसिएसनको ध्यान आकर्षण। क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा बढाउन क्यानसँग माग।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
1: कैलाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
4: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैराकोट नगरपालिका नवलपुर।
5: साधारण सभा सम्बन्धी सूचना। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैराकोट नगरपालिका वडा नम्बर 4 वडाध्यक्ष तीर्थ प्रसाद घिमिरेको प्रमुख आतिथ्य थामा जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धिविनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैराकोट 4 हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाको लागि साधारण सभा हुने मिति जेठ 2 गते शनिबार, समय बिहान 11 बजे, स्थान श्री सिद्धिविनायक गणेश पञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4। दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल।
0: प्रतिनिधि पिजी खबरमा अब खबर विस्तारमा। प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने अडान राखेका थिए, जसका कारण पटक पटक सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्दै सञ्चालन गर्दै आउनुभएको थियो। अपरान्न बसेको बैठकमा पनि विपक्षी दलले विरोध कायमै राखेपछि सभामुख अर्यालले भोलि बिहान 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। नीति तथा कार्यक्रममाथि सांसदहरूले राखेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची भए पनि प्रधानमन्त्रीले आफ्नो प्रतिनिधिका रूपमा अर्थमन्त्री सोडी मुवाक्लेलाई बोल्न पठाएको जानकारी सभामुखले बैठकमा दिएसँगै विपक्षी दलहरूले प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने भन्दै अवरोध गरेका थिए। सत्तारूढ राष्ट्रपाले भने प्रधानमन्त्री आउने पर्छ भन्ने नरहेको तर्क गरेको थियो। सांसदहरूले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकको शून्य समयमा उनीहरूले जाति विभेदका घटना न्यूनीकरण र रुक्त उद्योग सञ्चालनमा ध्यान दिन पनि सरकारसँग आग्रह गरेका हुन्। सांसद कमला पन्तले मुलुकको गौरवका रूपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ। सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुम्बासीको उचित व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद दुर्गा गुरुङले दीर्घकालीन रूपमा सुकुम्बासी समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसद नरबहादुर विष्टले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने योजना ल्याउन सरकारको ध्यान आकर्षण गराउनुभयो। अन्य सांसदहरूले नागरिक अधिकार र लोकतन्त्रको रक्षामा सरकारको प्रतिबद्धता माग गर्नुका साथै जाति विभेदका घटना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्। त्यस्तै स्वास्थ्य क्षेत्रमा संवेदनशील हुनुका साथै सिंहदरबारभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारवाही गर्न समेत माग गरेका छन्। अखिल नेपाल सुकुम्बासी संघले पूर्व पश्चिम राजमार्ग 5 घण्टाका लागि पक्का जामको घोषणा गरेका छन्। बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वैशाख 31 गते बिहान 5 बजेदेखि 10 बजेसम्मको लागि चक्का जामको घोषणा गरेको जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले भोलि 5 घण्टाका लागि घोषित चक्का जाम कार्यक्रममा सबैलाई सहयोग गर्न अपील गर्नुभएको छ। चक्का जाम कार्यक्रम आफ्नो संगठनले आयोजना गरे पनि देशभरका सुकुम्बासीको अधिकारका लागि भएकोले कुनै पार्टी वा संगठन विशेषको नठानी सहभागी हुन आग्रह उहाँले गर्नुभएको छ। संघका महासचिव प्रकाश खरेलका अनुसार पूर्व पश्चिम राजमार्ग चक्का जाम र फुली नै माइती घर मण्डलामा संयुक्त प्रदर्शन कार्यक्रम हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो पहिलो महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान पार्टी कार्यालय वनस्थरीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभएको छ। यसअघि पार्टी सभापति रवि लामिछानेले असार 6, 7 र 8 गते महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएको थियो, तर छलफलपछि असार 7, 8 र 9 गते चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय भएको फराजुलीले सामाजिक सञ्जाल मार्फत बताउनु भएको हो। महाधिवेशनको तयारी तथा विविध समसामयिक एजेण्डामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको थियो। यसअघि राष्ट्रपाले निर्वाचन सम्पन्न भएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। सोही निर्णय अनुसार भदौभित्र महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। रत्नगर 16 वडा कार्यालय र पिठुवा स्वास्थ्य चौकीको आयोजनामा सुत्केरी आमा तथा नवजात शिशुलाई पौष्टिक आहार वितरण गरिएको छ। सुत्केरी आमालाई वडा कार्यालय 7 मै रहेको अनुभूति दिलाउन प्रोत्साहन स्वरूप पौष्टिक आहार वितरण गरिएको हो। पौष्टिक आहार वितरण गर्दै पिठुवा स्वास्थ्य चौकीका इन्चार्ज नरहरि श्याम शर्माले सरकारको दिगो विकास लक्ष्य हासिल गर्ने पोषण कार्यक्रम प्रभावकारी हुने बताउँदै सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खुवाउन सचेतनाका लागि साङ्केतिक रूपमा पोषण आहार वितरण गरिएको बताउनुभयो। पौष्टिक आहार अन्तर्गत 18 जना सुत्केरी आमालाई जनै 1 केजी नौनी घिउ, 1 केजी चिउरीको मह, 1 क्रेट अण्डा, 1-1 केजी रहर दाल, मसुरो दाल, चना, नुन, नुहाउने साबुन, सर्फ, मञ्चन, ब्रस गरी पौष्टिक आहार वितरण गरिएको ओडाका कर्मचारी उज्जवल देवकोटाले जानकारी दिनुभएको छ। जेठ 3 गते परेको मदन आश्रित स्मृति दिवसको अवसर पारेर नेकपा एमाले चितवनले विविध कार्यक्रम गर्ने भएको छ। जिल्ला पार्टी कार्यालय भरतपुरमा बुधबार बसेको जिल्ला पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको जिल्ला सचिव प्रकाश ढुङ्गानाले जानकारी दिनुभएको छ। पार्टी जिल्ला अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा बसेको बैठकले स्मृति दिवस मनाउन जेठ 1 गतेदेखि 5 गतेसम्म नै कार्यक्रम तय गरेको छ। जस अनुसार जेठ 1 गते परेको युवा विद्यार्थी दिवसको अवसर पारेर पार्टीको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ र अनिरासो बियु चितवनले सोही दिन विद्यालयमा शैक्षिक सामग्री वितरण गर्ने तथा जेठ 2 गते दुर्घटनास्थल कविलासको दासढुङ्गामा सरसफाई कार्यक्रम गर्नेछन्। जेठ 3 गते जिल्ला पार्टी कार्यालय भरतपुरमा बिहान 7 बजे भेला भई दासढुङ्गा पुगी दिवंगत नेता मदन आश्रित प्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको सचिव ढुङ्गानाले बताउनु भएको छ। त्यसै गरी जेठ 4 गते मदन आश्रितको स्मृतिमा जिल्ला समन्वय समिति चितवनको सभाकक्षमा विचार गोष्ठी कार्यक्रम गरिने भएको छ। सो कार्यक्रम गर्न नेकपाको शुभेच्छुक संस्था मदन भण्डारी फाउन्डेसन चितवनलाई जिम्मा दिने निर्णय भएको छ। त्यस्तै मदन भण्डारीको प्राप्त भएको स्थान पश्चिम चितवनको गाजीपुरमा जेठ 5 गते जन नेता भण्डारीको शालिगमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिने कार्यक्रम रहेको सचिव ढुङ्गानाको भनाइ छ। केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता वा दल फिट नगरेकोमा नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ। महासचिव केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेश भएका निवेदन प्रशासनले दर्ता नगरेकामा ध्यानाकर्षण गराएको उल्लेख छ। बारले जस्तोसुकै अवस्थामा पनि अदालत सदैव खुल्ला र निष्पक्ष रहनुपर्नेमा निवेदन दर्तामै अल्टार गरिएकामा अनन्तको अवस्था कस्तो होला भनी प्रश्न भएको जनाएको छ। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले बुधबार राजीनामा दिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव सूर्यप्रसाद चापागाईले भट्टले राजीनामा बुझाएको पुष्टि गर्नुभएको हो। सरकारले सार्वजनिक निकायहरूमा नियुक्ति पाएकाहरूलाई बर्खास्त पार्ने अध्यादेश ल्याउँदा निगम परेको थिएन, तर भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिन भन्नुभएको थियो, जस अनुसार भट्टले राजीनामा दिएको बताइएको छ। भट्टलाई निगममा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले 2080 फागुन 26 गते 3 वर्षका लागि नियुक्ति गरेको थियो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
7: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ हेर न, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
8: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
9: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98401-83565। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
10: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
11: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
10: ल ल, गएर तुरन्त बुक गरिहाल है।
12: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
9: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारी नियुक्त हुनुभएको छ। संविधानको धारा 106 उपधारा 1 बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ। सोही आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डुलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्ति गर्नुभएको हो। आफ्नै छोरीको कक्षा 11 र 12 को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट 1 वर्ष कैद सजाय पाएर फरार रहेका त्रोडी फ्रेन्स छेत्री भनिने फर्दिनान्द भ्यालेन्टाइन फ्रेड्सलाई पक्राउ परेका छन्। नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका 3 का 61 वर्षीय फ्रेड्सलाई पक्राउ गरेको हो। आफ्नै छोरीको कक्षा 11 र 12 उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट लगायतका कागजात बनाएको भन्दै उच्च माध्यमिक शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयले उनी विरूद्ध जाहेरी दिएको थियो। त्यसपछि सरकारी छाप दस्तखत कृत्य मुद्दामा भक्तपुर जिल्ला अदालत 2082 वैशाख 3 गते 1 वर्ष कैद र 50 रुपियाँ जरिवानाको सजाय सुनाएको फरारीले बताएको छ। 1 वर्ष फरार रहेका उनी मंगलबार काठमाडौँको तिलगंगा क्षेत्रबाट पक्राउ परेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले ललितपुर, दाङ र सुर्खेतका विभिन्न स्थानमा लागु औषधि सहित 8 जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका 28 हरिसिद्धिबाट नियन्त्रित लागु औषध ट्रामाडोल 90 ट्याब्लेट, इस्पास पेन 3 ट्याब्लेट र नगद 5,525 रुपियाँ सहित 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका 24 घर भएका 28 वर्षीय सुमन विकर र 25 वर्षीय नवीनम रावल रहेका छन्। यस्तै दाङको घोराई उपमहानगरपालिका 14 नयाँ बस पार्क स्थित जलजलाय राङसी होटलबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ 1 ग्राम 270 मिलिग्राम र नगद 19,350 रुपियाँ सहित 4 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनवारमा 24 वर्षीय करण डाङ्गी, 23 वर्षीय भरत सुनवार, 19 वर्षीय विमला बुढा मगर र 21 वर्षीय देवका थापा क्षेत्री रहेका छन्। त्यसै गरी घुराई उपमहानगरपालिका 15 नवबिहानी टोली स्थित घुराई बजारबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ 60 मिलिग्राम सहित 34 वर्षीय शंकर नेपाली पक्राउ परेका छन्। उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 11 ब्राउन सुगर जस्तो देखिने पदार्थ 1 ग्राम 340 मिलिग्राम सहित वराहताल गाउँपालिका 9 का 17 वर्षीय किशोर पक्राउ परेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ माग गरेको छ। संघका अध्यक्ष जगत बहादुर चमाटाले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो। पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह, महिला तथा पुरुष सिनियर टोलीसम्म निरन्तर योगदान गरिदिँदै आएको जनाइएको छ। प्रशिक्षकहरूले आफ्नो मेहनत र समर्पणका कारण धेरै प्रतिभावान खेलाडी उत्पादन भएको र विभिन्न प्रतियोगितामा देशलाई सफलता दिलाउन योगदान पुगेको बताएका छन्। तर यस्तो योगदानका बावजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा, भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको उनीहरूको भनाइ छ। असंघले बढ्दो महँगीका बीच पुरानै सुविधा अनुसार एक सातादेखि अवरुद्ध राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा आजदेखि सञ्चालनमा आएको छ। राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या देखिएपछि उक्त सेवा आजदेखि 21 वैशाखदेखि अवरुद्ध भएको थियो। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले आज विज्ञप्ति जारी गर्दै परिचय पत्र सम्बन्धी सेवा सञ्चालनमा आएको जनाएको छ। एनआईडीएम यिनी खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री आउनुपर्ने विपक्षीको अडानपछि प्रतिनिधि सभा बैठक भोलि बस्ने गरी स्थगित। बैठकमा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरूको माग। राष्ट्रपाको पहिलो महाधिवेशन असार 7, 8, र 9 गते चितवनमा हुने। सुकुम्बासी संघद्वारा भोलि 5 घण्टा पूर्व पश्चिम राजमार्ग चक्का जामको घोषणा। र सर्वोच्चको मौनता प्रतिबार एसोसिएसनको ध्यानकर्षण। क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा बढाउन क्यानसँग माग। हवस् त, सामुदायिक रेडियो विजय एफएम 106.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। प्रमिला लामिसानी बिदा हुन्छु।

0: 101.6।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैँडाकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैँडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैँडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98550-54692 र 98550-54968।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
4: मद्यपान र धुम्रपान सेवन नगरौँ,
5: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
9: गैँडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुस् पक्नुस् दिदी।

0: 45 गैंडाकुट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकुट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकुट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व
1: उरी बतास र खडेरीको समय छ। तपाईँको सानो हेल्थ चेकले ठूलो जनधनको क्षति हुन सक्छ, त्यसैले आगोको प्रयोग सावधानीका साथ गरौँ।
2: आगोको प्रयोग गरिसकेपछि राम्ररी निभाऊ।
1: सलाई लाइटर जस्ता वस्तु केटाकेटीले नभेट्ने ठाउँमा राखौ।
2: चुरोट बिडीका ठुटा राम्ररी निभाएर मात्र फालौ।
1: विद्युतीय सामग्री प्रयोग गर्दा सावधानी अपनाऊ।
2: डिजेल, पेट्रोल, मट्टीतेल, ग्यास, सुकेका खर जस्ता वस्तु आगोबाट टाढा राखौ।
3: भूकम्प जहिले पनि जान सक्छ, भूकम्प आएको बेला के गर्ने त?
4: नआतिने, यदि घरभित्र भयो भने ढोकामा उभिने, टेबुल वा खाटमुनि बस्ने, भत्किन सक्ने झ्याल नजिक नबस्ने, झ्यालबाट नआम फाल्ने, भुइँतलामा छौ भने नआतिकन तुरुन्त बाहिर निस्कने।
3: यदि घर बाहिर भयौँ भने बिजुलीको लाइन र भवन नजिक नबस्ने, दायाँ बायाँ अग्ला साँगुरा घर छन् भने नजिकैको घरमा ढोकामा गएर उभिने, सवारी साधन चलाएको अवस्थामा भने तुरुन्त सुरक्षित स्थानमा जाने र सवारीलाई रोक्ने।
4: भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ।
3: साधन, ज्ञान, सिप र भवन संहिताको अधिकतम प्रयोग गरौ।
5: सडक आवागमनको लागि हो, यदि तपाईँले यसको दुरुपयोग गरी यसमा अवरोध वा क्षति पुर्याउनु भएमा तपाईँकै कारणले दुर्घटना हुन गई कसैको ज्यान जान वा अङ्ग भङ्ग हुन सक्छ।
6: त्यसैले एक उत्तरदायी नागरिकको हैसियतले सडक सुरक्षित बनाउन सहयोग गर्नुहोस्, सचेत नागरिकको परिचय दिनुहोस्।
7: वन अपराध नियन्त्रण सम्बन्धी सूचना।
8: वन फाड्ने, वन क्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिज उत्खनन गर्ने, आवास गर्ने, सडक तथा अन्य पूर्वाधार बनाउने, घर छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने जस्ता कार्य वन अतिक्रमण हो।
7: यस्तै बिना इजाजत राष्ट्रिय वन, निजी वन, आवादी समेतको वन पैदावार कटान, संकलन र ओसार पसार गर्ने सबै कार्य वन अपराध हुन्।
8: वन अतिक्रमण तथा बिना इजाजत वन पैदावार कटान, संकलन र ओसार पसार गराउनेलाई वन एन 2076 दफा 50 बमोजिम बरामद काठको बिगो जफत गरी अधिकतम 5 वर्षसम्म कैद वा 2,00,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।
7: साथै 50,000 भन्दा बढी मूल्य पर्ने भोजभात जस्तै ट्र्याक्टर लगायतका अन्य सवारी साधनमा बिना इजाजत वन पैदावार ओसार पसार गरे गराएमा सो भोजभात तथा सवारी साधन समेत जफत हुनेछ।
8: यसका अलावा वन पैदावारमा आधारित उद्योगले प्रचलित कानून विपरीत वन पैदावार राखेमा थप 2,00,000 रुपियाँ जरिवाना हुनेछ।
7: तसर्थ वन ऐन 2076 को बर्खी लाभ हुने कार्यहरू नगर्न, नगराउनु हुन सरकारवाला सबैमा हार्दिक अनुरोध छ।
8: गण्डकी प्रदेश सरकार, पोखरा, नेपाल।
0: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
9: अहिले साँझको 7 बज्यो।

0: घर घरमा भान्साघर, अब भान्साघर लङ रेन्ज चामल सेतो बोरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल।
2: भन्ने होइन त, अब 2000 मै जापानिज भाषा।
3: 2000 मै जापानिज भाषा कहाँ?
2: हजुर, एम्स एब्रोड एजुकेशनमा अब 2000 मै जापानिज भाषा।
3: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन, IELTS, PTE, SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
2: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778 50 12 94, मोबाइल 9809233894।
4: आज हामी के विषयमा छलफल गर्छौँ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्, पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: जय हनुमान ज्ञान गुण सागर।
13: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
2: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ।
13: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर, गैडाकोट 9, नवलपुर।
11: महत्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
14: सर, एउटा प्रश्न सोधौँ है?
15: सोधन।
14: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
15: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
14: हस्, धन्यवाद सर।
16: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 101.9 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिसा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधी खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पयटार बस्छु समस्या मेरो पौसोको थियो पौसोकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्न नहुने चिरचिर पसिना आउने वैदिकमा गएँ त्यहाँको औषध खास अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोला कान्त सेना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोइलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ भन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले साय सूत्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550-50934
6: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता जीवहरूलाई हार्दिक अनुरोध गर्दछौँ
7: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी
8: हेलो हाई ओ साथी तिमी कता हिडेको
9: हाई म आज गैंडाकोट ड्रेस सपिनेको
8: किन के पाइन्छ र त्यहाँ
9: त्यहाँ त स्पोर्ट तथा स्कुलका सामानहरू सबै एकै ठाउँमा पाइन्छ बजार डुल्नै पर्दैन समयको पनि बचत हुन्छ
10: हाम्रा सेवाहरू स्कुल कलेज तथा शैक्षिक संघ संस्थाहरूको ड्रेस पाइनुका साथै विद्यार्थीहरूको स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ नर्सरीदेखि कलेजसम्मका विद्यार्थीहरूलाई चाहिने सम्पूर्ण सामान एकै ठाउँमा गैंडाकोट ड्रेस अपमा
0: सम्पर्क गैंडाकोट ड्रेस अप गैंडाकोट 8 कांग्रेस चोकबाट 200 मिटर पश्चिम ढुङ्गाना भवन प्रोप्राइटर सुनिता आचार्य ढुङ्गाना र दीपक ढुङ्गाना मोबाइल नम्बर 98456-5450 र 98550-5360
11: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
12: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
11: जाउँ न त जाउँ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
12: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नै बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
13: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612-20437
14: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
15: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
16: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
15: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर
16: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौलाकाली
15: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
16: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नवलपुर
17: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
18: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
17: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
19: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
20: हो श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम जर्किन डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
21: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ फोन नम्बर 056-598-833 र 598-834

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध। संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित। प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने।
1: अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
0: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी। संलग्नलाई कारवाही गरिने।
2: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
0: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाऊ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
3: बाँकी भूभाग पहाडी भूभाग कर्णाली र सुदूरपश्चिमको पहाडी र हिमाली भूभागका एक दुई स्थानमा अब मेघगर्जनसहितको मध्यम वर्षा हुने सम्भावना छ।
0: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको 3 दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आर्थिक संरचनामा देखिएका विसङ्गति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्यय उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने गर्ने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै काँग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
1: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्नु भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। त्यस कारण म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यस कारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
5: बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
6: आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने, नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
5: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
7: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुरा अरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्छौँ। सत्तारूढ दलले आफ्नो मुनाखुसी चलाइरहेछ, ठेलिका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले अब त समयहरू हुन्छ नि त। नीति तथा कार्यक्रम पनि त्यस समय पनि हामीलाई दिएको छैन, बजेट पनि खुसी खुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
5: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
8: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिन नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्त्वको प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन। नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेस गर्ने भन्ने हुन्छ। यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेस गर्न पनि

0: गरेको चाहिँ देखिन्छ होइन. नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नीति तथा कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ, जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेस गर्ने भन्ने हुन्छ. यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेस गर्न पनि अर्कै
1: कार्यपालिकासँग सरकारसँग, त्यस कारणले मैले यहाँबाट रुलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौँ. सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसङ्गत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरुद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर.
2: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ. अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो. कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले 15 महाधिवेशनलाई पारदर्शी, निष्पक्ष, स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ. आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न 9 बुँदे निष्कर्ष निकालेको. बैठकपछि नेता प्रकाश रन महतले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
3: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौँ, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानुनी रूपमा अहिले चाहिँ प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ, त्यो नेतृत्वको जिम्मेवारी हो. हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा, हिजो गिरिजाप्रसाद कोइराला, हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थ्यो भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौँ त्यही अनुसार चल्छ. विभिन्न जिम्मेवारीमा रहेको साथीहरू, योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन.
2: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ. सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो. नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिको रूपमा तटस्थ, निष्पक्ष, व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता देव अधिकारीले सीआईएनसँग बताउनुभयो.
4: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो. तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन. सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह, अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्. त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानुनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ.
2: साझा खबरमा अब विदेशको खबर. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ. चिनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि 3 दिन चीनको भ्रमण गर्नुहुनेछ. करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो. भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय ले जनाएको छ. र खेल खबरमा, सुनसरीमा सम्पन्न प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ.
5: सुशीला श्रेष्ठ. मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान
6: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो.
5: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर कुराकानी विशेष बाँकी नै छ सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
6: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू
8: अँ रामी दाईको कुरा त ठिकै हो तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
6: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
9: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि
7: तपाईँ ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
8: यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
6: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ
9: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ
7: ए जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
10: महासङ्घ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाडी क्षेत्रमा वन डढेलको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन चट्याङसहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शङ्खुवासभा ताप्लेजुङको सङ्गम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सडक सञ्चालनमा आएपछि
4: 18 वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचडको भिडले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। शङ्खुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सडक आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड व्यवसाय लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ दहनीगरहरू ल्याउँथ्यौँ, यहाँ दहनी गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भए त्यो चुङ्ग्रीको अब दुनिएको छ, दुनिएको छ त अझै पनि छँदैछ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठुलो सम्भावना रहेको बताउनु भयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो तिनजुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवन स्तरमाथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भए यही ठाउँ पुनः जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र 3 जिल्लाको सङ्गम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियुन्, त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नंबर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। छ वर्ष अघि सरकारले लिम्पियाधुरा कालापानी लिपुलेख समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन। नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन्, अपेक्षा कस्तो छ, दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
9: अहिले लिपु खोलाभन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङ्दी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भए हुनाले अब जेनेरेसन नै भनौँ न त त्यो अब 60-65 वर्षभन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिँढीले त्यो थाहा पनि पाएको छैन, उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्।
12: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
9: उनीहरूको लोकल भाषा त्यहाँ सहका जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्, नेपाली बोल्दैनन्।
12: नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
9: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्रु तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नाभि गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
12: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र?
9: कुटी नाभि गुन्जी 3 गाउँ छ, अब ठ्याक्कै एक इन्च जनसङ्ख्या त मलाई थाहा भएन, मलाई लाग्छ 2-3 होला।
12: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
9: थाहा पाउँछन् कि नपाउँ?
12: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
9: प्रतिक्रिया त सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
12: यदि यो विषय समाधान विगतका कैयौँ पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए कसरी अगाडि बढ्ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
9: मलाई के लाग्छ त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा देशको आफ्नो सार्वभौम सत्ता यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन, जतिसुकै गरिब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्रो तिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने मिडियाहरूले उठाउने नेताहरूले उठाउने एउटा खालि एउटा बहसको विषय बनाउने तर सेवा सुविधा हामीलाई केही नदिने, हामीसँग अहिले न बाटो छ न बजेट विनियोजन छ न सुविधा छ, यसकारणले हामी झन्मारमा पर्छौँ भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले अहिले जे जुन जुन

0: आफ्नो पहल गर्दिमी जारी राख्नु
1: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्थ्यौँ अहिले कस्तो छ
0: अब अहिले यसो छ उनीहरूको सडक पुगिसकेको छ तिन चार घन्टामै त्यहाँ पुग्छन् यताबाट हिँड्दाखेरि तिन दिन लाग्छ समस्या त्यो पनि छ नि त मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि
0: तिन दिन लाग्छ उताबाट चार घन्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन बाटो छ अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिएको छ पछिल्लो अवस्थामा पोहोर साल बनिएको छ अप्ठ्यारो ठाउँमा अब सडक पनि अगाडि बढिरहेछ तर पनि अब उता चार घन्टामा पुगिने ठाउँमा यहाँ तिन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो
1: सडक बन्दै गरेको हो कि सुरुवात नै केही
0: बनिएको छ तर अझै धेरै
1: नेपालतर्फ
0: बनिरहेको छ बजेटको कटौतीको मार हामी खेपिरहेका छौँ 78-79 मैले आफै सङ्घीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ आजभन्दा 5 वर्ष अगाडि 22 करोड आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सडक विभागले
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ सङ्गठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ सर्लाहीको सदरमुकाम मलङ्गवामा अघि साँझ घरको छतबाट खसेर दुईजना मिस्त्रीको मृत्यु भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धिताललाई धन्यवाद भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नुभयो भने यो समस्या आफै कम भएर जान्छ बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश
4: साधारण सभा सम्बन्धी सूचना ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको 6 साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 वडाध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धि विनायक गणेश पञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4 दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल
5: विजय विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
6: अहिले रातिको 8 बज्यो
3: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ गैंडाकोट

0: नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्तापूर्व।
1: जय हनुमान ज्ञान गुण सागर।
2: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट नौमा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौ।
0: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
2: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे। स्थान हनुमान मन्दिर गैंडाकोट 9 नवलपुर।

0: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्योभन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधी खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्या हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनाल, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छाया सूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34।
7: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
11: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
12: सुन्तली दिदी, वन त आगोले सखापे पार्न आँट्यो, के गर्ने होला भन्या?
13: या जे सुकै होस्, हामीलाई मात्र के को चिन्ता भन्या? हाम्रो घरमा लागे होइन के अरे?
12: हाम्रो घरमा नलागे पनि जङ्गली जनावर जीव जन्तुको बासस्थानमा त लाग्यो नि दिदी। अनि हाम्रा गाई बस्तुले खाने घाँस पात, हामीलाई चाहिने काठ दाउरा र हामीलाई बाँच्नका लागि 90 नहुने अक्सिजनमा पनि आगो लाग्या हो कि? यो कुरो बुझ्नुहोस् न।
13: ए हो त नि है, सही कुरा गर्यो तिमीले, मैले त यतातिर सोच्दै नसोचे कि।
12: वन जङ्गल त हामीलाई मात्र होइन, हामी पछिको पुस्ताका लागि पनि संरक्षण गरिदिनु पर्छ। अनि वातावरणीय सन्तुलन कायम गर्न पनि वन जङ्गल चाहिन्छ। आजकल वन विनाशले गर्दा त हो नि अतिवृष्टि, अनावृष्टि अनि खण्ड वृष्टि हुने गरेको। ए सुन्तली दिदी, कुरै नसुने किन उठ्या?
13: म त सबै गाउँलेलाई जङ्गलमा आगो निभाउन जाउँ भन्न हिँडेको नि। हिँड तिमी पनि।
14: हरिप्रसाद सापकोटा अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
15: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
16: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
15: भयो दाई।
7: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: तेलको जर्किन बोक्दै कता हो दिदी?
2: सञ्जीवनी तेल मिल।
1: किन नि सञ्जीवनी तेल मिल नै?
2: किनकि त्यहाँ त लोकल तोरीबाट पेलेको शुद्ध स्वस्थकर खाँटी तोरीको तेल पाइन्छ, त्यसैले म त सधैँ त्यहीँबाट ल्याउँछु। खाना पकाउन पनि सजिलो, बाल बालिकालाई मालिस गर्न पनि हुने।
1: ए पक्नुहोस् पक्नुहोस् दिदी, खाँटी तोरीको तेल पाइने भए त म पनि सँगै जान्छु लिन।
3: हजुर, मिठो सम्बन्ध र मिठो खानाका लागि सञ्जीवनी तेल उद्योगमा प्रशोधित शुद्ध तोरीको तेल।
4: हाम्रा विशेषताहरू: लोकल तोरीको शुद्ध तेल, घरैसी तोरी पेल्ने व्यवस्था रहेको छ, हामी कहाँ होम डेलिभरीको समेत व्यवस्था रहेको छ। स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल नै प्रयोग गरौँ।
3: सम्पर्क ब्रेकुटी चोकबाट 300 मिटर पूर्व शिलान्यास चोक जाने बाटोमा, गैडाकोट 2 नयाँ चोक नवलपुर। प्रोप्राइटर रामचन्द्र सापकोटा। मोबाइल 9858026445 र 9840027445।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय FM 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्नु पर्यो भनेर गए।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: सबैजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक आनन्द मार्ग चितवन, मोबाइल 98550 50934।

0: Zoya FM 101.9
1: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
2: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि त्यही गर हुन्न र
1: ल ल गएर तुरुन्त बुक गरिहाल है
3: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
4: गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015 चार मोबाइल 98612204437
5: बढ्दो गर्मीसँगै जङ्गलमा आगलागीका घटनाहरू हुन सक्छन् वन जोगाउनु तपाईँ हाम्रै कर्तव्य हो तसर्थ जङ्गलमा आगलागी भएको देख्न साथ आगो निभाउने जिम्मेवारी आफ्नै हो भन्ने सोचौँ आगो निभाउन आफू पनि जाउँ र अरूलाई पनि खबर गरौँ
6: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नौ

0: वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्युआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
2: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9855074503 र 9851184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
6: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम बारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रुलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह छ सभामुख महोदय कि कृपा गरेर रुलिङ गरिदिनु पर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलि अस्वाभाविक घटना हो।
3: उसको कार्यक्रममा सरकार आफैले चाहिँ अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनी उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति सी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छन्,
5: Obviously, the war in Iran is now overshadowing these.
4: स्वाभाविक रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमानबीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आइसिसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेसनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले के पप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ, त्यसमा उपस्थिति भएर आफ्नो विचार राख्नको लागि उठेका प्रश्नको जवाब दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रुलिङ गरिदिनु पर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौँ, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुख ज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
0: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति बारे प्रश्न गरेका थिए। सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
6: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौँ र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
0: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
7: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला।
0: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रुलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक सुरु भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो।
7: मान्य सदस्यहरू
0: दुई पटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ्न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौँ।
2: संसदीय अभ्यासमा यो चाहिँ अलिक अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पुरा भएन। त्यसपछि अर्को घटना देखा पऱ्यो, प्रस्ताव टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन, जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशङ्कित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बिचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने खान्ने जुन खालको रवैया देखियो, त्यसैको परिणति स्वरूप चाहिँ आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
0: प्रतिनिधि सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र?
2: होइन, यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तल हो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुर्क जुर्क उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
0: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसदप्रति यो गरिमा घट्ने खालको, यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै। त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन्, सरकारमा पनि संसद बुझेका थुप्रै सरकारी अधिकारीहरू भएको कारणले गर्दा अनुभव नभएको भन्न मिल्दैन। अनुभव छैन भने सिक्ने ठाउँहरू छँदैछन् र कतिपय बेलामा कानुनी व्यवस्था नहुँदाखेरि विगतका अभ्यासहरू पनि हेर्ने प्रचलन हुन्छन्। अब भावी दिनमा पनि संसद छल्ने खालको शैली देखिएपछि अलिक विपक्षीहरू
3: आकर्षित भएका हुन् कि भन्ने मलाई लाग्छ। नत्र भने संसद छल्ने चाहिँ फेरि शासकहरूको चाहना हुन्छ, सधैँभरि संसद फेरि युद्धका लागि घाँडो हुन्छ। निर्वाचित नहुन्छ संसद संसद भन्छन्, जब निर्वाचित हुन्छन् ती शासकलाई संसद घाँडो भन्छ, यो नयाँ चाहिँ होइन।
0: प्रधानमन्त्रीलाई डाक्न विपक्षीहरूले सभामुखको रुलिङ पनि मागे आज, तर त्यो अब आउने मान्छेले यदि नचाहने हो भने यसले समाधान दिन्छ?
3: सभामुखले जुन आज बोल्नुभयो, म सम्पर्क र संवाद स्थापित गर्छु भनेर उहाँले बोल्नुभयो, तर त्यो चाहिँ उहाँ पार्टीको कार्यकर्ता जसरी बोल्नुभयो। सभामुखले त रुलिङ गर्यो प्रधानमन्त्रीलाई भोलि 11 बजे र 10 बजे जाँदा उपस्थित हुनुपर्छ भनेर, त्यही सभामुखले रुलिङ गरिसकेपछि त्यो रुलिङको अपमान भयो भने संसदीय मानहानिको त अर्को प्रक्रिया सुरु भइहाल्छ नि। सेवारी कारणले हुन सक्ला, बिरामी अन्यथा कारणले भयो भने एउटा कुरा हुन्छ, तर संसदलाई छलेर अरू कार्यक्रममा जाने प्रवृत्ति देखियो भने संसदीय त्यो मानहानिको प्रक्रियामा जान सक्छ।
0: विगतमा यसरी प्रधानमन्त्री नआएको विषयले यस्तो संसद अवरोध भएको चाहिँ कुनै भएको छ त्यस्तो घटना?
3: होइन, विगतमा अब कतिपय बेलामा मन्त्री प्रधानमन्त्रीले जवाफ नदिन चाहँदाखेरि चाहिँ जवाफ माग गर्दै विपक्षीहरूले संसद अवरोध गर्ने, घेराउ गर्ने, बहिष्कार गर्ने त्यो प्रचलन थियो, यो नयाँ होइन। त धेरै अनगिन्ती पटक चाहिँ समयमा जवाफ नदिँदाखेरि

0: निर्णय गरिएको जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र साकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, कक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। अन्य मन्त्रालयका हकमा कार्यविभाजनमा हेरफेर तथा समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरी नयाँ नाम दिइएका छन्। तिनमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। दुई दिने चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज बेजिङ पुगेका छन्। उनलाई चिनिया उपराष्ट्रपति हान जङले विमानस्थलमा स्वागत गरेका थिए। चीनका शीर्ष नेताहरू मध्येका हानलाई स्वागतमा पठाइनुलाई बेजिङले अमेरिकी राष्ट्रपतिलाई दिएको सम्मानका रूपमा हेरिएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: झण्डै एक दशक अघि सन् 2017 बेजिङ पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यसबेला स्वागत गर्न तल्लो तहका नेतालाई पठाइएको थियो। त्यसबेला उनको स्वागतमा स्टेट काउन्सिलर याङ जेची पुगेका थिए। यो पटक एयरफोर्सबाट ओर्लिँदै गर्दा स्वागतमा पुगेका उपराष्ट्रपति हान गत वर्ष ट्रम्पको पदबहालीमा सहभागी भएका थिए। चीनमा ट्रम्पले राष्ट्रपति सी जिनपिङसँग आयात शुल्क, प्राविधिक प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। एकअर्काका वस्तुमाथि चर्को अतिरिक्त आयात शुल्क लगाउने कदमसँगै दुई देशबीच चुलिएको व्यापार युद्ध अहिले केही मत्थर भएको छ। गएको अक्टोबरमा ट्रम्प र सीबीच दक्षिण कोरियामा भएको भेटपछि आयात शुल्क अर्थात् ट्यारिफ स्थगित भएको थियो। सीसँगको भेटमा ट्रम्पले अमेरिकासँग सम्झौताका लागि तयार हुन इरानलाई दबाब दिन चीनलाई आग्रह गर्ने ठानिएको छ। इरान युद्धकै कारण अमेरिका र चीनका शीर्षस्थ नेताहरूको भेट ढिलो भएको हो। ट्रम्पको भ्रमण टोलीमा अमेरिकी व्यापार र प्रविधि उद्योगका शीर्ष व्यक्तित्वहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधि मण्डलमा विभिन्न कम्पनीका कार्यकारी प्रमुखहरू पनि छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
3: अहिले रातिको 9 बज्यो।

0: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्र भित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन कर बुझाउनका लागि गैंडाकोट नगरपालिकाको राजस्व शाखामा सम्पर्क राख्नु हुन हार्दिक अनुरोध गर्दछौ। गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय गैंडाकोट नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
1: सम्पूर्ण भक्तजनहरूलाई सूचना, गैंडाकोट 9 अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ।
0: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ। कार्यक्रममा पूजा पाठ, भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ। साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौ।
1: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे, स्थान हनुमान मन्दिर गैंडाकोट 9।

0: अल्फुर।
1: साधारण सभा सम्बन्धी सूचना। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको छैटौं साधारण सभा गैंडाकोट नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तेज प्रसाद घिमिरेको प्रमुख आतिथ्य थामा यही जेठ 2 गते शनिबार बिहान 11 बजे श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिरको परिसर गैंडाकोट 4 मा हुने भएकोले आजीवन सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही जेठ 2 गते शनिबार समय बिहान 11 बजे स्थान श्री सिद्धि विनायक गणेश पाञ्चायन गणेश मन्दिर परिसर गैंडाकोट 4। दिल्ली प्रसाद सिग्देल अध्यक्ष एवं ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल।
2: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम। विजय एफएम समुदायको आवाज।

0: मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
1: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
2: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी।
3: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
3: प्रत्येक दिन दन्त रोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
5: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ, सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
6: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
9: सर्जरी सम्बन्धी सेवा,
6: हाड जोडी सम्बन्धी सेवा,
9: स्त्री तथा प्रसूति रोग सेवा,
6: बाल रोग सेवा,
9: न्युरो सर्जरी सेवा,
6: न्युरो साइकेट्रिक सेवा,
9: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
10: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
11: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
12: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
14: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
15: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय FM 101.6।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैराकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
1: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए, यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
0: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
1: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
0: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
1: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर।
0: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
1: कतिजनाले विश्वास गरिन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ नत्र तपाईँले मलाई चाहिँ हुँदैन भनेर गएकी नभन्दै मेरो विश्वास मैले जे बोकेर गएकी त्यो मैले पुरा पाएँ।
0: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ
1: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने त्यसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
0: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
1: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि 1 महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
0: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
1: त्यस सरसँग गएर यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
0: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
1: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो या फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
0: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नराखिने निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98555 5 9 34।

0: बगैचा एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली
3: मेरो नाम सरिता नेउपानी मेरो घर यो कोटेश्वर दीपनगर मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने कहीँ 20-22 चोटि पनि हुन्थ्यो त्योभन्दा कम त मलाई थाहै छैन 8-9 महिनासम्म 5 महिना भयो होला औषधि खान थाले अहिले त छैन अहिले नर्मल छ आनन्द छ
4: मेरो नाम भगवती थापा मेरो घर धादिङ अहिले चाहिँ म पैयटार बस्छु समस्या मेरो कौशको थियो कौशकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने सास फेर्ने नहुने चिरचिर पसिना आउने वैदिकमा गए त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि
5: मेरो तोलाकान्त सुना पर्वतदेखि मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो एकदम टोयलेट गर्दाखेरि दुःख हुने पिपहरू निस्कने घाउ बन्ने एकदम गाह्रो हुन्थ्यो आयुर्वेदमा आएर मैले छायाचित्र गरेको धेरै राम्रो भइसकेको छ
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन मोबाइल 98550 50 934
6: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
7: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर
7: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली
6: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली
7: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर

0: वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपिएस तथा इन्टरनेसनल पेमेन्ट एपबाट नेपाल पे क्युआरमा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्युआर, नेपालको आफ्नै क्युआर।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
4: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम, समुदायको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो 17 घन्टाको प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नगरमा सामुदायिक रेडियो विजयपुर 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। रात्रिको 10 बजेसम्म यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ। अब यसपछि भने तपाईँ सुन्न सक्नुहुनेछ भगवत आराधना सहितको धार्मिक कार्यक्रम आराधना।

ఓం శ్రీ పరమాత్మనే నమః. శ్రీ మౌలికాలికాదిభ్యే నమః. విద్యుద్ధామ సమప్రభా మృగవతి సందస్థితమీశణం కన్యాభి కర్వాలఖేతు విలసేవితాం హస్తే చక్రగదా శిఖేతు విశ్వాచా పంగుడం తర్జనీం బిభ్రానామనులాతికాం సీతారాం దుర్గాం త్రినేత్రాం భజే. దేవి భగవతి మౌలికాలికాకు చరణమా హార్దిక నమన్. తపైంకు అంతర్దిల్మా విద్యమాన్ ఆత్మస్వరూపీ పరమాత్మలై నమస్కార్. मध्य नेपालको उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईँलाई हार्दिक स्वागत गर्दछु. म कृष्णमणि प्रविधि संयोजन मित्र राजेन्द्रका साथमा आजको यो सुगत वर्षाईमा तपाईँ हामी यो दिव्य यात्रा गरिरहेका छौँ. धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजेदेखि सुन्दै आउनुभएको छ. आउनुहोस् कार्यक्रमको श्रीगणित गरौँ. आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल वैशाख 31 गते बिहिबार, तदनुसार मे 14 तारिक सन् 2026 अहिले शुद्ध ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि. द्वादशीको घडी बेला रहेको छ 6:46, जसको अवधि हुनेछ अहिले बिहानको 8 बजेसम्मको. यसै गरी रेवती नक्षत्र रहेको छ 37:25, जसको अवधि हुनेछ रात्रिको 8:16 सम्मको. साथै प्रतियोग रहेको छ. करणमा तैतिलकरण छ. आनन्दादियोगमा मित्रयोग छ. मीन राशिमा चन्द्रमाको अवस्थिति रात्रिको 8:16 सम्म रहेको छछ. दिनमान 33:36 रहेको छ. सूर्योदय बिहान 5:18 हुँदैछ भने सूर्यास्त साँझ 6:44 हुनेछ. आज प्रदोष व्रतम, द्वादशी उपरान्तको त्रयोदशी तिथि सायङ्कालसम्म प्रारम्भ हुने भएको हुनाले प्रदोष व्रतमको दिन रहेको छ. भगवान् शिवको विशेष उपासना गरिने यो दिनमा आउनुहोस्. यहाँलाई भगवान् शिवको आशीर्वाद प्राप्त भइरहोस् भन्ने कामनासहित हामी कार्यक्रमको प्रारम्भमा भगवान् श्री गणेश तथा अम्बिका भगवतीलाई नमन गरौँ. ओम श्री गणेश अम्बिका अभ्याम नमः. भगवान् श्री गणेश तथा गौरी भगवतीको यो वन्दनापछि हामी शक्तिको उपासनाको सन्दर्भसँग जोडिँदैछौँ. ध्यायत सर्वम महेशानिम, अर्थात् सर्वप्रथम शक्तिमयी माता भगवतीको उपासना गर्नु भन्ने शास्त्रीय वचनअनुसार प्रातःकालमा हामी जोसुकै विभिन्न पथ पन्थ अवलम्बन गर्ने तथा विभिन्न सम्प्रदायमा आबद्ध जो जोसुकै भए पनि सर्वप्रथम शक्तिको आराधना स्वरूप गायत्री मन्त्रको जप गरेका हुन्छौँ. गायत्री मन्त्रको जपबाट नै द्विजत्व प्राप्ति हुन्छ. यसर्थले मन्त्रहरूमा सर्वोत्कृष्ट मन्त्र मानिएको र मन्त्र राज मानिएको गायत्री मन्त्रको जपपछि मात्रै अन्य विभिन्न सम्प्रदायगत मन्त्र जप अनुष्ठान आदिका कर्महरूको प्रारम्भ हुन्छ. तसर्थ यो प्रातःकालमा हामी गायत्री लगायतका सम्पूर्ण शक्तिको स्वरूपमा रहनुभएकी भगवती देवीको उपासनाको सन्दर्भसँग जोडिँदैछौँ र तद् अन्तर्गत पनि हामी आफ्नै स्थानीय शक्तिमयी माता भगवती मौलकालिका देवीको उपासनासँग जोडिँदैछौँ. आउनुहोस् भक्त साधक, ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट अति महत्त्व राख्ने पवित्र भूमि जहाँ भगवती देवीको साक्षात् शक्ति विद्यमान छ, यस पावन स्थलमा पुगी हामी भगवती देवीको उपासना गरौँ, जीवनमा श्रेय प्राप्त गरौँ, धर्मार्थ काम मोक्ष सबै किसिमको पुरुषार्थ प्राप्तिका लागि श्रद्धालु भक्तजनहरू भगवती देवीको उपासनामा संलग्न बन्नुहुन्छ. यो शुभ यात्रा तपाईँको जीवनमा सार्थक बनोस्, भगवती देवीको अनुकम्पा प्राप्त गर्दै जीवनमा सुख समृद्धि प्राप्ति गर्नुहोस्. मौलकालिका भगवती

जहाँ मन कर्म वचनले भगवतीको उपासना गर्दा श्रद्धालुहरूले आफ्ना विविध भाकल सङ्कल्पहरूलाई पूर्ण गरिसक्नु भएको छ। उक्त सफलता तपाईँलाई पनि प्राप्ति होस्। हामी उनै देवी भगवतीका चरणमा वन्दना गर्दछौँ। यहाँको जीवन सुखमय बनोस्। यो जानकारीमूलक सन्देश निवेदन गर्दै र देवी भगवतीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवती सरस्वती माताको यो वचन।

0: सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवत ईश्वर सती माताको यो भजन। यहाँलाई स्वागत गर्छु कार्यक्रममा। भक्त साधक, कुनै चिज अत्यन्त राम्रो या आनन्दमय भएमा जसरी हामी त्यसमा मन लगाव गर्छौँ, अर्थात् हाम्रो मन निरन्तर झुमिरहन्छ, हो यस्तै प्रकारले परमात्मालाई जब हामी सबैभन्दा राम्रो र अनौठो तत्त्वसँग जोड्न पुग्दछौँ र त्यस्तो तत्त्वको रूपमा स्वीकार गर्न पुग्दछौँ, तब हामीलाई आनन्दै आनन्दमय अवसरको प्राप्ति हुन्छ। यो परमात्माको दृढ भक्तिमा आफूलाई चुर्लुममा समाहित गर्नुहुने अथाह अगाध श्रद्धा तथा भक्तिभाव हुने भक्त सज्जनका हकमा यो विषय लागू हुन्छ। जसरी हामीलाई वास्तविक हामी जसलाई वास्तविक सम्झन्छौँ त्यो प्राय आनन्दमय नहुन सक्छ। हामीले वास्तविक सम्झेका कैयौँ वस्तुहरूले हामीलाई झुक्क्याएका छन्, धोका दिएका छन्, तपाईँ हामी नै यसका भुक्तभोगी छौँ। तसर्थ हामीले जे कुरामा परम सुख र सत्य रहेको हुन्छ भन्ने ठान्छौँ, त्यो वस्तु त्यस्तो नहुन पनि सक्छ। नहुने सम्भावना धेरै रहन्छन्, हुने सम्भावना अत्यन्तै न्यून मात्रामा रहन्छन्। हामी परमात्माको चिन्तनमा जबसम्म आनन्दको अनुभूति गर्दैनौँ, त्यहाँसम्म अरू सबै झुटो प्रपञ्चमा लागिरहेका हुन्छौँ भन्ने बुझ्नुपर्दछ। परमात्मामा आनन्दित बन्न नसक्नु, वास्तविक कुरालाई वास्तविक रूपमै बुझ्न नसक्नु हाम्रो आफ्नै कमजोरी हुन्छ। तसर्थ हामी नश्वर वस्तुमा शाश्वत सुखको खोजी गरिरहेका हुन्छौँ। यसकारण जब दुःख हुन्छ तब हामी त्यो विषयलाई कहिले पनि सोच्न सक्दैनौँ, सायद यो सपना थियो भनेर। हामी यसरी यो निश्चित कुरामा पुग्नु पर्दछ कि सत्य स्वरूप परमात्मा सर्वव्यापी र सर्व आनन्दमय हुनुहुन्छ र चेतनामय हुनुहुन्छ। यो वास्तविकतालाई मिथ्या र मिथ्यालाई वास्तविक ठान्नुको भ्रममा रहँदाखेरि नै हामीले यथार्थ सत्य सही कुरालाई पहिचान गर्न नसकेका हौँ। जुन असत्य हुन्छ त्यसमा हाम्रो मन हावी हुन्छ। यो वास्तविकलाई मिथ्या र मिथ्यालाई वास्तविक ठानुन्जेलसम्म हामीले ठम्याएको कुरो पनि सही भइरहेको हुँदैन। यथार्थमा सबै मिथ्या हो। ज्ञानी व्यक्तिहरूले त केसम्म बुझ्नुभएको हुन्छ भने हामीले प्राप्त गर्न सक्ने खुसियाली सबैभन्दा सत्य र वास्तविक हो, तर त्यो खुसियाली हामी यसै रूपमा सधैँ राखिरहन सक्दैनौँ। अनेक किसिमका सांसारिक विघ्न बाधाहरू आउँछन्, विक्षेपहरू आउँछन्, अनि हामीसँग रहेको खुसियाली त्यसै डगमगाएर जान्छ। जब हामी यी दुवैलाई सपना जस्तै देख्छौँ तब हामी आत्मस्थित बन्न पुग्दछौँ। पीडा र भ्रम, पीडा अनि भ्रम यी दुवै यस्ता हुन् कि जुन हाम्रो स्मृतिबाट जब हट्छन् तब मात्र हामी सत्यलाई सत्य नै देख्छौँ, असत्यलाई असत्य नै देख्छौँ। भ्रमका कारण नै सही सत्य कुरोलाई सत्य रूपमा देखिएको हुँदैन। जसरी धुवाँ आइरहेको ठाउँमा पनि कुहिरो लागेको भ्रम उत्पन्न हुन्छ हाम्रो मनमा कहिलेकाहीँ। अब त्यो यदि कुहिरो हो भने त पानी हुनु पर्थ्यो, पानी बर्साउन सक्नु पर्थ्यो। धुवाँमा त्यो तत्त्व हुँदैन, केवल शुष्कता मात्रै रहन्छ। देख्दा पानीमय कुहिरो जस्तै देखिए पनि धुवाँमा त्यो कहाँ सम्भव छ र? तसर्थ आफूले सोच विचारपूर्वक बनाइएका धारणाले नै हामीलाई सही मार्ग निर्देशन गरेको हुन्छ। सपनालाई वास्तविक ठान्नु एक किसिमको झन् डरलाग्दो सपना हो। तसर्थ भ्रमलाई निवारण गर्नुपर्छ, सत्यलाई अँगाल्नुपर्छ भन्ने आजको व्यवसायको निष्कर्ष रहेको छ। यिनै निष्कर्ष साथ हामी कार्यक्रमको पूर्वार्धबाट बिदा भइसकेका छौँ। अब भने कार्यक्रमको उत्तरार्ध तपाईँको राशिफलमा स्वागत गर्दछु यहाँलाई। सुरुमा मेष राशि। मेष राशि हुने तपाईँको लागि केही जागरणमूलक धारणा तपाईँमा आइरहेको छ। विगतका सबैले दिएका धोका दुःखबाट तपाईँले पाठ सिकेर अगाडि बढ्दै हुनुहुन्छ र यही नै उत्तम हुनेछ। वृष राशि हुने तपाईँको लागि काममा विघ्न बाधा पार्नेहरूको सङ्ख्या उल्लेख्य मात्रामा देखा पर्नेछ, तर यिनीहरूको प्रवाह नगरिकन तपाईँ निरन्तर आफ्नो सत्यताको खोजीमा सत्यको बाटोमा लागिरहनु उत्तम हुनेछ। मिथुन राशि, मिथुन राशि हुने तपाईँका लागि आजको दिन व्यापार व्यवसायबाट ठिकै किसिमको आमदानी हुने देखिन्छ। आफ्ना विविध योजनाहरू आंशिक रूपमा पूर्ण हुनेछन्। कर्कट राशि, कर्कट राशि हुने तपाईँका लागि थोरै स्वास्थ्य बाधाको अवस्था लिएर आजको दिन देखा परेको छ। यसतर्फ विशेष सचेतता अपनाउँदै आफ्ना काम कर्तव्यहरूलाई अगाडि बढाउनु भएमा सफलता प्राप्ति हुने नै छ। सिंह राशि, सिंह राशि हुने तपाईँका लागि आजको यात्रा सार्थकपूर्ण देखिन्छ। आफ्नो प्रतिष्ठावर्धक र आमदानीमूलक यात्रा भएको हुनाले यसलाई तय गर्नु नै उत्तम हुनेछ। कन्या राशि, कन्या राशि हुने तपाईँका लागि आज धेरै किसिमका चुनौती अप्ठ्यारा बाधाहरू आइपर्नेछन्। तापनि तपाईँले तिनलाई सही कुरा छनौट गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ। अरूका विचारहरूलाई पनि कदर गर्नुहोला। तुला राशि, तुला राशि हुने तपाईँका लागि कतिपय रोकिएका कामहरू पूर्ण हुँदै अगाडि बढिरहेका छन्। उक्त सफलतालाई प्राप्तिका लागि तपाईँ अझ धेरै खट्नुपर्ने देखिएको छ। वृश्चिक राशि, वृश्चिक राशि हुने तपाईँको लागि आज मिश्रित योग रहेको छ। खर्च र आमदानी उस्तै उस्तै किसिमको रहनु तथा आफन्तहरूको शुभ समाचार प्राप्तिले मन आनन्दित हुनु जस्ता लक्षणले तपाईँको दिन सम्वरण गरेको छ। धनराशि, धनराशि हुने तपाईँको लागि शत्रु पक्ष केही प्रबल भएर देखिएको अवस्था रहेको छ। तसर्थ निकै विचार होसपूर्वक काम गर्नुपर्ने देखिन्छ। मकर राशि, मकर राशि हुने तपाईँका लागि वैदेशिक यात्राका योगहरू पनि रहेका छन् र साथै आफन्तजनको शुभ समाचार प्राप्तिले मन प्रसन्न रहनेछ। कुम्भ राशि, कुम्भ राशि हुने तपाईँका लागि दिन यस अर्थले सफल रहेको छ कि तपाईँ सत्कर्ममा अगाडि बढ्दै हुनुहुन्छ। सत्कर्ममा संलग्न हुनुभएको यो पुण्य कार्यले तपाईँलाई फाइदामै पुर्याउनेछ। अन्तमा मीन राशि, मीन राशि हुने तपाईँको लागि ग्रह गोचरीय दृष्टिबाट आज शनिको केही प्रकोप रहेको कारणले केही अपव्यय र अनावश्यक दुःख हुनसक्छ। यसतर्फ विचारपूर्वक कदम अगाडि बढाउनुहोला। हस्त राशिफलका सन्दर्भमा जे जस्ता कुराहरू आजको ग्रह गोचरीय दृष्टिबाट प्राप्त भए तिनलाई हुबहु पस्किने जमर्को गरौँ। राशिफलमा जे जस्ता कुरा भनिएका भए तापनि तपाईँले स्वच्छ मन, पवित्र विचार, आत्मनिर्णय, वैचारिक शक्ति आदिलाई साथमा लिएर कार्यक्षेत्रमा उत्रिनु भएमा सफलता प्राप्ति हुने नै छ। तपाईँको दिन शुभमय बनोस्, सबैको कल्याण होस्। यिनै कामनासहित आजका लागि कार्यक्रमबाट प्रविधि संयोजन मित्र राजेन्द्र एवं तपाईँलाई धन्यवाद ज्ञापन गर्दै म कृष्णमणि पनि बिदा हुन्छु। भगवती देवी मौलकालिकाको उपासनाद्वारा तपाईँको जीवन सुखद बनोस्। हस्त शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: होइन, हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिनद्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: बढ्दो गर्मी यामसँगै वन जङ्गलमा डढेलो लाग्ने भएको हुनाले डढेलो लागेको देखिहालेमा जति सक्दो चाँडो आगो निभाउन जानुहुन सम्पूर्ण उपभोक्ता ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।
5: नरबहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी।
6: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
7: मैले बुझिसके बाबा यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फनपार्क छ नि त्यही गएर हुन्न र
6: ल ल गएर तुरुन्त बुक गरिहाल है
8: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिर्मा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
9: गैंडाकोट फन पार्क गैंडाकोट पाँच गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापुचा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
10: जय हनुमान ज्ञान गुण सागर
8: सम्पूर्ण भक्तजनहरूलाई सूचना गैंडाकोट नौमा अवस्थित हनुमान मन्दिर परिसरमा प्रत्येक शनिबार साँझ विशेष सन्ध्या आरती तथा भजन कीर्तन कार्यक्रम गर्दै आइरहेका छौँ
9: श्री हनुमानजीको भक्तिमा समर्पित यस दिव्य आरती कार्यक्रममा तपाईँहरूको उपस्थितिले आध्यात्मिक ऊर्जा थपिनेछ र सामाजिक एवं धार्मिक सद्भाव अझै बलियो बन्नेछ कार्यक्रममा पूजा पाठ भजन कीर्तन तथा प्रसाद वितरण समेत रहनेछ साथै परिवार सहित उपस्थित भई पुण्य कमाउनु हुन सबै भक्तजनहरू हार्दिक निमन्त्रणा गर्दछौँ
8: आरती हुने समय प्रत्येक शनिबार साँझ 6 बजे स्थान हनुमान मन्दिर गैंडाकोट 9 नवलपुर
11: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका
12: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
11: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
12: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
13: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
14: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
15: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
13: छाती पेट मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
16: सर्जरी सम्बन्धी सेवा
13: हार जोनी सम्बन्धी सेवा
16: स्त्री तथा प्रसूति रोग सेवा
13: बाल रोग सेवा
16: न्युरो सर्जरी सेवा
13: न्युरो साइकियाट्रिक सेवा
16: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
15: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 कोठी चितवन फोन 056-525-514 र 525-517
17: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
18: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसम
19: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले
18: त्यस्तो राम्रो लाग्यो दिदी यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ
20: हजुर हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट दराज लोबेट बक्स पलङ डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ
9: सक्षम फर्निचर गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो विकास चोकबाट 100 मिटर अगाडि मोबाइल 98511-29163 98550-74503 र 98511-84503 तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी
21: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ
0: आयुर्वेदिक आयुर्वेद सेवा प्रणाली।
21: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
22: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
23: मेरो तोलाकान्त सिन्हा, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोइलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550-5934।
24: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
25: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
24: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
25: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-4943-73 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता, सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
26: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
27: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौं।
26: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
28: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 84, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।

0: अरूणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रा पालन व्यवसाय सञ्चालन गरेकी छन्। चार वर्ष बेलायत र एघार वर्ष दुबई तथा कतारमा रोजगारी गरेकी उनलाई अरूको मात्रै काम गरिरहनुभन्दा स्वदेशमै फर्केर आफ्नो काम गर्न रुचि जागेपछि गाउँमा आएर बाख्रा पालन व्यवसाय थालेकी हुन्। अरूले गरेको कृषि तथा पशुपालनप्रति आकर्षित भएर यो पेसा अंगालले अठोटका साथ गाउँ फर्केकी हुन्। केसीले भनेकी छन्, बाख्रा पालनका लागि अहिले उनले गाउँमा करिब 20 लाख रुपियाँ खर्च गरेर आधुनिक खोर निर्माण गरेकी छन्। बाख्रा पालन मात्रै नभएर कुखुरा, गाई, भैँसी, माहुरी पालन र कफी खेती गर्ने योजना रहेको केसीले बताएकी छन्। 2081 गाउँ आएर काम शुरू गरेको उल्लेख गर्दै केसीले अहिलेसम्म कुनै पनि निकायले यसका लागि सहयोग नगरेको बताएकी छन्। उनले मन्थली नगरपालिका अन्तर्गत रहेको पशु स्वास्थ्य शाखाका कर्मचारीबाट भने आवश्यक प्राविधिक सल्लाह पाउँदै आएकी छिन्। उनका बुवा चित्र केसी छोरीको व्यवसायबाट खुसी छन्। उनले भने, मेरा 5 छोरी मध्ये अरू सबै शहरतिर रोजगारीमा छन्। हामी पति पत्नी पनि काठमाडौँमा बस्छौं। कहिले काहीँ मात्रै गाउँ आउने गरेका छौं। वैदेशिक रोजगारीमा रहेकी छोरी रोजगारी छोडेर गाउँमै कृषि तथा पशुपालनमा लागेकोमा खुसी लागेको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल्, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

छ। यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो EMI मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: गर्नुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने, संसदमा सम्बोधन नै नगर्ने जस्ता कार्यशैली देखाएकोमा चौतर्फी आलोचना भइरहेको छ। लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उनको गतिविधिका कारण संसदको गरिमामै क्षयीकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ। सरकार गठन भएको साढे एक महिनामा प्रतिनिधि सभाका दुई अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एकपटक पनि सम्बोधन गर्नु भएको छैन। प्रतिनिधि सभा निर्वाचनपछि 19 चैतमा भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्र नभई आम जनताले पनि आश्चर्य मानेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले सन् अस्वाभाविक गतिविधि देखाउनुभयो। नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो। राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनु भएन। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेको बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँड्नु भयो भन्ने विषयमा सरकार वा उनको सचिवालयबाट कुनै कारण समेत सार्वजनिक भएको छैन।
3: यसबीच प्रधानमन्त्रीको कार्यव्यस्तताकी संसदप्रतिको व्यवस्था शीर्षकमा सोही समाचारलाई नागरिक दैनिकले लेखेको छ। प्रतिनिधि सभाको बुधबारको बैठक सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि तय भएको थियो, तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना आएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग राखे। अर्थमन्त्री डाक्टर सोडी मुवागले प्रधानमन्त्रीका तर्फबाट सरकार को वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गरेका थिए। प्रधानमन्त्री शाहका तर्फबाट पनि वागले नै जवाब दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भएका थिए। सिंहदरबारमै रहेका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सकेनन् भन्ने प्रश्न उठ्यो। प्रधानमन्त्रीबारे संसदलाई जानकारी हुनु पर्यो, संसदमा आएर प्रश्नको जवाफ दिनु पर्यो भन्दै विपक्षी सांसदहरूले सदनमा आवाज उठाए। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक तीन पटकसम्म अवरुद्ध भयो। दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह स्वयं सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक प्रभावित बनेको थियो। बिहान 11 बजेदेखि संसद बैठकको कार्यसूची सार्वजनिक भइसकेका बेला 10 बजे प्रधानमन्त्रीको कार्यालयमा मन्त्री परिषदको बैठक राखी कार्यव्यस्तता देखाएका प्रधानमन्त्री संसदमा उपस्थित नहुनुलाई विपक्षी दलका सांसदहरूले सकारात्मक रूपमा लिन सकेका छैनन्।
2: त्यस्तै दलीय हटले बन्धक बन्यो संसद शीर्षकमा मध्याह दैनिकले खबर छापेको छ। संसदको बर्खे अधिवेशन प्रारम्भ भएको तेस्रो दिनमै प्रतिनिधि सभाको बैठक अवरुद्ध भयो। बुधबारको संसद बैठकलाई प्रधानमन्त्री बालेन्द्र शाह बालिनले सम्बोधन गर्ने कार्यसूचीमा राखिए पनि उहाँ संसदमा आउनु भएन। संसदमा उठेका प्रश्नको जवाब दिन उहाँले अर्थमन्त्री सोडी मुवागलेलाई प्रतिनिधिका रूपमा अघि सारेपछि विपक्षीले आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका हुन्। संसदीय व्यवस्थामा प्रधानमन्त्री छान्ने संसदले प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सक्ने सम्मको हैसियत राख्छ। सोही व्यवस्था बमोजिम प्रधानमन्त्री बनेका बालेन संसदप्रति अनुत्तरदायी भएको विपक्षीको आरोप छ। प्रधानमन्त्रीको कार्यशैली र हटिपनले सिङ्गो संसदकै मानमर्दनसँगै नियमित नीति कार्यक्रम समेत प्रभावित हुन पुगेको उनीहरूले बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीलाई नीति तथा कार्यक्रम छलफल हुने बैठकमा सहभागिताका लागि रोलिङ गर्न सभामुखसँग माग गर्नुभएको थियो।
3: अब मन्त्रालय 18 मात्रै शीर्षकमा गोरखापत्र दैनिकमा खबर छापिएको छ। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पश्चात मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत राखेको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयको कार्य विभाजन व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। त्यस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय छुट्टै हुनेछ। अर्को संचार मन्त्रालय, त्यसै गरी युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी दुई मन्त्रालय गाभेर महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ भने अन्यलाई कार्य विभाजन हेरफेर गरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि तथा वन पर्यावरण मन्त्रालय बनाइएको छ।
2: सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइदै शीर्षकमा कान्तिपुर दैनिकले छापेको छ। अर्थमन्त्री स्वर्ण वाग्लीले आगामी बजेटमा सुशासनदेखि मध्यम वर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटलाइजेशन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धिको लक्ष्य प्राप्त गरिने उहाँको भनाइ छ। त्यस्तै अर्थमन्त्री वाग्लीले सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उत्थान तथा मध्यमवर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता पाँच सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने जनाउनुभयो। उत्कृष्ट कार्यप्रणाली, सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लीको भनाइ छ। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असल शासन मार्फत सरकारले राजनीतिक र आर्थिक बाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लीले जनाउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा नेतृत्वको सरकारले नेपाललाई क्षेत्रीय विद्युत शक्तिका रूपमा स्थापित गर्ने महत्वाकांक्षी ऊर्जा मार्गचित्र सार्वजनिक गरेको छ। सरकारको लक्ष्य आगामी 5 वर्षभित्र 15,000 मेगावाट र 1 दशकभित्र 30,000 मेगावाट विद्युत क्षमता पुर्याउने रहेको छ। तर ऊर्जा अर्थशास्त्री, जलविद्युत विज्ञ तथा बजार विश्लेषकका अनुसार अबको प्राथमिकता र रणनीति मुख्य रूपमा विद्युत उत्पादन विस्तारमा मात्रै केन्द्रित रहे यसले नेपाललाई समृद्धिको बाटोमा होइन अझ गहिरो आर्थिक जोखिमतर्फ धकेल्न सक्छ। विज्ञहरूका अनुसार अहिले नेपालको मुख्य चुनौती विद्युत उत्पादन होइन, बरु उत्पादन भएको विद्युतलाई लाभदायक रूपमा उपयोग, भण्डारण वा निर्यात गर्न सकिन्छ कि सकिँदैन भन्ने हो। नेपालको विद्युत क्षेत्रमा संरचनात्मक रूपमा माग र आपूर्ति बीच असन्तुलन जोखिम देखिएको छ। उत्पादन निरन्तर बढेको अवस्थामा पनि एकातिर घरेलु खपतको वृद्धि कमजोर छ भने अर्कोतर्फ परिणाम र मूल्य दुवै दृष्टिले निर्यात बजार अनिश्चित बन्दै गएको छ। साथै प्रसारण लाइन निर्माण र स्थानीय वितरण प्रणाली सुदृढीकरणमा पर्याप्त लगानी हुन सकेको छैन, जसलाई प्राथमिकतामा राख्न आवश्यक रहेको विज्ञहरूको भनाई छ।
2: त्यस्तै भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत सेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारिकाको नाममा पनि हिमालयन रिइन्सुरेन्समा सेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी रहेको छ। खास गरी भट्टका साझेदारहरू मदिरा उद्यमी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सका अध्यक्ष ऋषिराज मोरको खोजी भइरहेको छ। प्रहरीले उनीहरूको खोजीका लागि प्रयास गरे पनि अहिलेसम्म पक्राउ पर्न नसक्नुबाट मुद्दालाई कमजोर पार्न राज्यका कुनै कुनै निकाय सक्रिय भएको बुझिन्छ। सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदारहरू फरार रहेका कारण सबै विषय खुल्न सकेका छैनन्।
3: अध्यादेशको भविष्य कंग्रेस कम्युनिष्टकै हातमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। सरकारले संसद अधिवेशन रहेका बेला विभिन्न 8 अध्यादेश ल्यायो जसले सार्वजनिक पद धारण गरेका झण्डै 1500 जना एकैपटक पदमुक्त भए। यसबाहेक निर्माण क्षेत्र, शहरी क्षेत्र, सार्वजनिक खरिद भूमि लगायतका महत्वपूर्ण विषयमा सरकारले अध्यादेश ल्याएर पुराना नीति बदलेको छ। ती अध्यादेश ऐनमा रूपान्तरित हुन्छन् या हुँदैनन् भन्ने विषय राष्ट्रिय सभाको वर्तमान संसदीय अंक गणितका कारण फेरि पनि कंग्रेस, एमाले र नेकपाकै हातमा रहेको छ। कंग्रेस सांसद रंजीत कर्ण आफूहरू सरकारको कामको गुण र दोषका आधार